0: महिना दुईवटा भूकम्पमा परिमृत्यु हुनेको संख्या झन्डै 3,000 पुगेको बताएका छन्। गत 24 जुनमा गएको भूकम्पमा 40,000 भन्दा बढी मानिसहरू बेपत्ता भएको अनुमान छ। बीबीसी संवाददाता योगिता लिमोयाले भेनेजुएलाको लागुएराबाट पठाउनु भएको रिपोर्ट।
1: Search and rescue teams in northern Venezuela are running operations to extract dead bodies from the rubble of collapsed buildings, as there is now barely any possibility of finding survivors. Diggers and heavy machines are being used to clear the debris. Families who are worried that their loved ones might never be found are trying to dig through the rubble themselves using basic tools like pickaxes and spades, and in some cases, their bare hands. Basic infrastructure, including water and sewage lines in many parts of La Guaira, has been damaged, compounding the risk of the spread of disease.
2: सर्लाहीमा सर्पको बिगबिगी असार तेस्रो सातासम्म सर्पले डसेका 305 जना उपचारका लागि लालबन्दी 1 नवलपुरको सर्प दंश उपचार केन्द्रमा। खोटाङको साभा खोलामा 3,07,00,000 बढी लागतमा पक्की पुल निर्माण। पुल निर्माण भएसँगै खोटाङ पापमाखाम भन्ज्याङ सड़कमा यातायातका साधन सञ्चालन गर्न सहज। मुलुकका 18 जिल्लाका 58 स्थानीय तहमा बिउ उत्पादन कार्यक्रम सञ्चालन। धान बालीमा उत्थानशील जात विकास गर्ने कृषि विभागको योजना। कालीकोटको तिलागुफा नगरपालिकाले गर्यो जोखिममा परेका बाल बालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण। नगरपालिकाको बालहित कोष मार्फत जोखिममा परेका 115 जना बाल बालिकालाई राहत सामग्री प्रदान। बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा आयोजना। बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक पार्कर स्पिसमा भएको कार्यक्रममा लन्डन र क्याम्ब्रिजमा बस्ने साहित्यकारहरू सहभागी। गोर्खाका 4 सामुदायिक वन समूहले गरे वन जंगलमा कुहिएर खेर गइरहेको पात पतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु। मल बनाउन डिभिजन वन कार्यालय गोर्खाको प्राविधिक र आर्थिक सहयोग। भोजपुर 1 नाकामकी ममता राईलाई घरमै पुगेर दिइयो नागरिकता। पारिवारिक अवस्था जटिल रहेकी ममतालाई कानूनी प्रक्रिया पूरा गरी घरमै पुगी नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलको भनाई। र कर्णालीमा पूर्व राष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने। ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा आउँदो शनिबार कर्णाली प्रदेश रंगशालामा प्रतियोगिता गर्ने तयारी।
0: ऊर्जा मन्त्रालयले 100 दिनमा 75 काम गरेको विवरण सार्वजनिक गरेको छ। वर्तमान सरकार गठन भएपछि मन्त्रालयले 75 कामको विवरण सार्वजनिक गरेको हो। यो अवधिमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका काम भएको मन्त्रालयले जनाएको छ। यसै गरी 25 जना शहीदका परिवारलाई 41 जनालाई विद्युत प्राधिकरण अन्तर्गतका कार्यालयहरूमा करार नियुक्ति गराइएको विषय पनि उल्लेख छ। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेदरल्याण्ड्स जाने नेपाली टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संज्ञानले टोलीको विदाई गरेको हो। लीग 2 क्रिकेट श्रृंखला यही जुलाई 21-31 हुनेछ। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी। लीग 2 तालिकामा नेपाल 24 अङ्कसहित 5 स्थानमा छ। यस्तै नेदरल्याण्ड्स 32 अङ्कसहित 3 र नामिबिया 22 अङ्कसहित 7 स्थानमा छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि अघि विगत केही दिनदेखि ठूलो संख्यामा सर्वसाधारण भेला भइरहेका छन्। अमेरिका र इजरायलको फेब्रुअरीमा भएको हवाई आक्रमणमा मारिएका खामेनीको पार्थिव शरीर हाल तेहरानमा श्रद्धाञ्जलीका लागि राखिएको छ। उहाँको राजकीय अन्त्येष्टि यात्रा बुधबार हुने तय भएको छ भने बिहिबार अन्तिम संस्कार गरिने कार्यक्रम छ। श्रद्धाञ्जली दिन भेला भएका मानिसमध्ये अमेरिकी हवाई आक्रमणमा विद्यालयमा ज्यान गुमाएका बालबालिकाका परिवारका सदस्यहरू पनि छन्।
3: My message is that the children were innocent. They didn't have any sins. Their only weapons were pencils and erasers. What was the crime they were killed for?
0: जेएनजी विद्रोहकालीन फौजदारी मुद्दा अघि नबढाउन महान्यायाधिवक्ताको कार्यालयले देशभर पत्राचार जारी गरेको छ। सह न्यायाधिवक्ता विश्वास तिमल सिन्हाले सरकारी वकिल कार्यालयमा जारी गरेको पत्रमा जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाको पेशी स्थगित गर्न भनिएको हो। जेएनजी विद्रोहकालीन घटनामा लगाइएका फौजदारी अभियोग फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा अध्ययन भइरहेकाले तत्काललाई मुद्दा फिर्ता गर्न पत्राचार गरिएको छ। तिमल सिन्हाले गएको 18 गते भएको निर्णय अनुसार शुक्रबार गरेको पत्राचार सतहमा आएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका नाममा विभिन्न व्यक्तिलाई धम्कीपूर्ण इमेल पठाउने गरेको पाइएको छ।
4: यो पीएफबीएस गोर्खा रेडियो हो।

विश्वकप फुटबलमा अहिले इङ्ल्याण्ड र मेक्सिको भिड्दैछन्। मेक्सिकोको मेक्सिको सिटी स्टेडियममा यो खेल नेपाली समयअनुसार अहिले बिहान 7:45 शुरू हुँदैछ। खराब मौसमका कारण मेक्सिको र इङ्ल्याण्ड बीचको विश्वकप 2026 को अन्तिम 16 चरणको खेल निर्धारित समयभन्दा 1 घण्टा ढिला शुरू हुन लागेको हो। मेक्सिको सिटी स्टेडियममा आज बिहान 6:45 शुरू हुने भनिएको खेल प्रतिकूल मौसमका कारण पछाडि सारिएको बीबीसीले जनाएको छ। मेक्सिको अहिलेसम्म 2 पल्ट क्वार्टर फाइनलमा पुगेको छ। सन् 1970 र 1986 मेक्सिको क्वार्टर फाइनलमा पुगेको थियो। यता सन् 1950 देखि विश्वकप खेल्न थालेको

0: इङ्ल्यान्डले अहिलेसम्म एकपटक उपाधि जितेको छ। सन् 1966 को उपाधि जितेपछि इङ्ल्यान्डले उपाधि उचाल्न सकेको छैन। पछिल्लो समय सन् 2018 चौथो भएको इङ्ल्यान्ड 2022 क्वार्टर फाइनलमा पुगेको थियो। जारी विश्वकपको अन्तिम 32 मेक्सिकोले इक्वेडरलाई 2-0 हराएको थियो भने इङ्ल्यान्डले डीआर कङ्गोलाई 2-1 हराएको थियो। यसअघि नर्वे र मोरक्को क्वार्टर फाइनलमा पुगिसकेका छन्। यस्तै ब्राजिललाई 2-1 हराउँदै नर्वे क्वार्टर फाइनलमा पुगेको छ। ब्राजिल फिफा विश्वकप 2026 बाहिरिएको छ। एर्लिङ हालान्डको 2 गोलमा 5 पटकको विश्वविजेता ब्राजिललाई नर्वेले 2-1 पराजित गर्दै क्वार्टर फाइनलमा ठाउँ बनाएको हो। चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा स्थान बनाउँदा ब्राजिल भने 36 वर्षपछि अन्तिम 16 बाहिरिएको छ। ब्राजिल यसअघि सन् 1990 अन्तिम 16 बाहिरिएको थियो। नर्वेले ब्राजिललाई विश्वकपमा दोस्रो पटक पराजित गरेको हो। यसअघि पछिल्लो पटक 1998 विश्वकप खेलेको नर्वेले ब्राजिललाई 2-1 नै पराजित गरेको थियो। अमेरिकाका मुख्य स्ट्राइकर फलारिन बलोगन अब फिफा विश्वकप 2026 अन्तर्गत बेल्जियम विरूद्धको राउण्ड अफ 16 खेलमा खेल्न पाउनुहुने भएको छ। अमेरिका र बेल्जियम बीचको यो महत्वपूर्ण खेल नेपाली समयअनुसार भोलि बिहान 5:45 सियाटल स्टेडियममा हुनेछ। फिफाको अनुशासन समितिले बोस्निया एण्ड हर्जगोविना विरूद्धको खेलमा बलोगनले पाएको रेड कार्ड पछिको एक खेलको प्रतिबन्धलाई तत्कालका लागि निलम्बन गरिदिएको छ। बोस्निया विरूद्धको खेलमा विपक्षी डिफेन्डर तारिक मोरेमोभिकलाई फाउल गरेपछि बलोगनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। नियमअनुसार रेड कार्ड पाउने खेलाड़ीले अर्को खेल गुमाउनु पर्ने हुन्छ, तर फिफाले आफ्नो आचार संहिताको अनुच्छेद 27 प्रयोग गर्दै बलोगनको यो प्रतिबन्धलाई 1 वर्षको परीक्षणकालमा राखेर अहिलेका लागि खेल्न अनुमति दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। फिफाको यो निर्णयप्रति रोयल बेल्जियम फुटबल एसोसिएसनले भने आश्चर्य व्यक्त गरेको छ। एसोसिएसनले फिफाको यो कदम नियमको सीधा उल्लंघन भएको बताएको छ। एसोसिएसनले यस विरूद्ध कानूनी विकल्प खोजिरहेको बताएको छ। उनीहरूका अनुसार यसअघि रेड कार्ड पाएका अन्य खेलाड़ीले प्रतिबन्ध भोग्नु परेको थियो, तर अमेरिकाको हकमा नियम किन फेरियो भन्ने प्रश्न उठेको छ। महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। इङ्ल्याण्डको लर्ड्समा भएको फाइनलमा घरेलु टोली इङ्ल्याण्डलाई 7 विकेटले हराउँदै अस्ट्रेलियाले 7औं पल्ट विश्वकप क्रिकेटको उपाधि जितेको हो। इङ्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17 ओभर 1 बलमै 3 विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो। वर्षा शुरू भएसँगै बिजुली उत्पादन बढ़ी भएर खेर गएको छ।
1: उत्पादित बिजुलीको खपत र निर्यात बढ़ाउन नसक्दा अहिले दैनिक करिब 1000 मेगावाट बिजुली खेर जान थालेको हो। पिक आवरको माग र भारत तथा बंगलादेशलाई बेचेर पनि बिजुली खेर जान थालेपछि विद्युत प्राधिकरणले उत्पादन घटाउन निर्देशन दिएको छ। यसले मुलुकलाई दैनिक करोड़ौं नोक्सानी पुर्याएको छ, तर सरकार खपत र निर्यातको दीर्घकालीन योजना बनाउनमै व्यस्त छ। अहिले नेपालको कुल विद्युतीय क्षमता 42 मेगावाट पुगेको छ। हाल नेपालको अधिकतम माग 22 मेगावाट छ। मागभन्दा उत्पादन धेरै भएपछि नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारत र बंगलादेशमा गरी करिब 1200 मेगावाट निर्यात स्वीकृति पाए पनि 1000 मेगावाट मात्रै निर्यात गरिरहेको छ। निर्यात र खपत गरेर कुल 3400 मेगावाट पुगेको छ, बाँकी 900 मेगावाट बिजुली खेर गइरहेको छ। उत्पादित विद्युत खपत हुन नसक्ने अवस्था आएपछि प्राधिकरणले ऊर्जा उत्पादकलाई उत्पादन घटाउन निर्देशन दिन थालेको इपानका अध्यक्ष मोहन डाङ्गीले बताउनु भयो। प्राधिकरणले कहिले 4-5 घण्टा त कहिले 7-8 घण्टा मात्र चलाउन भन्ने गरेकाले बहाव बढ़ेका बेला पनि 30 भन्दा बढी आयोजना पूर्ण क्षमतामा चलाउन पाएका छैनन्। यसबाट दैनिक करोड़ रूपियाँ नोक्सानी बिहोर्नु पर्ने अवस्था आएको ऊर्जा उत्पादक बताउँछन्। वर्षा लागेसँगै पानी बाढ़ी पहिरो लगायतका विभिन्न समस्याले करिब 400 मेगावाट आयोजना बन्द हुने भएकाले पिक समयमा सरप्लस भए पनि खेर जाने अवस्था नरहेको प्राधिकरणको दावी छ।
0: नमस्कार।
2: यो BFBS कुलकर्म रेडियो हो।

विश्वकप फुटबलमा अहिले इङ्ल्याण्ड र मेक्सिको बीच खेल भइरहेको छ। नेपाली समयअनुसार आज बिहान 7:15 खेल शुरू भएको हो। अहिलेसम्म इङ्ल्याण्ड 2-1 अघि छ। इङ्ल्याण्डका लागि जुड बेलिङ्गहामले दुवै गोल गर्नुभएको हो। खराब मौसमका कारण मेक्सिको र इङ्ल्याण्ड बीचको विश्वकप 2026 अन्तिम 16 चरणको खेल निर्धारित समयभन्दा 1 घण्टा ढिला शुरू भएको थियो। आज बिहान 6:00 शुरू हुने भनिएको खेल प्रतिकूल मौसमका कारण पछाडि सारिएको बीबीसीले जनाएको छ। मेक्सिको अहिलेसम्म 2 पल्ट क्वार्टर फाइनलमा पुगेको छ। सन् 1970 र 1986 मेक्सिको क्वार्टर फाइनलमा पुगेको थियो। यता सन् 1950 विश्वकप खेल्न थालेको इङ्ल्याण्डले अहिलेसम्म 1 पटक उपाधि जितेको छ। सन् 1966 उपाधि जितेपछि इङ्ल्याण्डले उपाधि उचाल्न सकेको छैन। पछिल्लो समय सन् 2018 चौथो भएको इङ्ल्याण्ड 2022 क्वार्टर फाइनलमा पुगेको थियो। जारी विश्वकपको अन्तिम 32 मेक्सिकोले इक्वेडरलाई 2-0 हराएको थियो भने इङ्ल्याण्डले डीआर कङ्गोलाई 2-1 हराएको थियो। यसअघि नर्वे र मोरक्को क्वार्टर फाइनलमा पुगिसकेका छन्। त्यस्तै ब्राजिललाई 2-1 हराउँदै नर्वे क्वार्टर फाइनलमा पुगेको छ। यसैबीच ब्राजिलियन स्टार नेमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ। फिफा विश्वकप 2026 अन्तिम

0: मा नर्वेसँग 2-1 पराजित भएर बाहिरिएसँगै फरवार्ड नेमारले अन्तर्राष्ट्रिय करियरलाई विश्राम दिने निर्णय गर्नुभएको हो। अमेरिकाको न्यूजर्सी रंगशालामा नेमारले ब्राजिलका लागि सान्त्वना गोल गर्नुभएको थियो। इन्जुरी टाइममा पेनाल्टी मार्फत प्रतियोगितामा उहाँले एकमात्र गोल गर्नुभएको थियो। नेमारले 4 फिफा विश्वकप खेल्नु भएको छ। जारी विश्वकपमा भने पूर्ण फिट नभएका कारण 2 खेलमा मात्रै नेमार वैकल्पिक खेलाड़ीको रूपमा मैदानमा उतरनु भएको थियो। नेमार ब्राजिलियन राष्ट्रिय पुरुष टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाड़ी हुनुहुन्छ। सन् 2010 सिनियर टोलीबाट डेब्यू गरेका 34 नेमारले ब्राजिलका लागि 130 खेलमा 80 गोल गर्नुभएको छ। नेपाली कांग्रेसले 15 महाधिवेशनलाई परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको छ। कांग्रेसले महाधिवेशनलाई प्रविधि मैत्री बनाउने निर्णय गरेको हो। ललितपुरको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समिति बैठकले निर्वाचन प्रक्रियालाई डिजिटलाइजेशन गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो। बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न 15 महाधिवेशनमा परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले जानकारी दिनुभएको छ। निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन ईभीएम वा अन्य डिजिटल प्रविधिलाई अगाडि बढ़ाइने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ। त्यस्तै निर्वाचन प्रक्रिया शुरू भइसकेपछि निर्वाचन सम्बन्धी आचार संहिता लागू हुने भएकाले निर्वाचन अवधिमा विधानमा अन्यथा उल्लेख भएकामा बाहेक निर्वाचन आचार संहिता पूर्ण रूपमा पालना गर्न केन्द्रीय कार्य समिति लगायत सबै तह र निकायहरूलाई आग्रह गर्ने निर्णय समेत भएको छ। नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थापेको छ।
1: महामन्त्री समेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन 30 गतेसम्म थप गर्ने निर्णय भएको छ। कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको जनाएको छ। यसअघि कांग्रेसले साउन 20 गतेसम्म सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। नयाँ सदस्यता वृद्धि गर्न 77 जिल्लामै केन्द्रीय प्रतिनिधिहरू समेत खटाइएको छ। कांग्रेसले 35 वर्ष मुनिका युवाहरूलाई पार्टीमा क्रियाशील सदस्य बनाउन प्राथमिकता दिने गरी काम अघि बढ़ाएको छ।
0: मुलुकभर अहिलेसम्म 24.9% धान रोपाई सकिएको छ। कृषि मन्त्रालयका अनुसार 13,70,062 हेक्टर धानखेटी हुने क्षेत्रफलमध्ये 3,41,000 हेक्टरमा रोपाई सकिएको हो। प्रदेशगत विवरण अनुसार कोशीमा 2,76,000 हेक्टरमध्ये 42,000 हेक्टरमा धान रोपाई भएको छ। मध्य प्रदेशमा 3,85,000 मध्ये 60,000 हेक्टरमा रोपाई भएको छ। बागमतीमा 1,14,000 मध्ये 38,000 हेक्टरमा धान रोपाई भएको मन्त्रालयले जनाएको छ। इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि अघि विगत केही दिनदेखि ठूलो संख्यामा सर्वसाधारण भेला भइरहेका छन्। अमेरिका र इजरायलको फेब्रुअरीमा भएको हवाई आक्रमणमा मारिएका खामेनीको पार्थिव शरीर हाल तेहरानमा श्रद्धाञ्जलीका लागि राखिएको छ। उहाँको राजकीय अन्त्येष्टि यात्रा बुधबार हुने तय भएको छ। बिहिबार अन्तिम संस्कार गरिने कार्यक्रम छ। श्रद्धाञ्जली दिन भेला भएका मानिसमध्ये अमेरिकी हवाई आक्रमणमा विद्यालयमा ज्यान गुमाएका बाल बालिकाका परिवारका सदस्य पनि छन्।
2: My message is that the children were innocent.

સ્પીકર

0: फिफा विश्वकप 2026 को अन्तिम स्वरको जारी खेलमा इङ्ल्याण्ड विरूद्ध मेक्सिकोले दोस्रो गोल गरेको छ। मेक्सिकोको घरेलु मैदानमा भइरहेको खेलमा राहुल जिमिनेजले 69 मिनटमा पेनाल्टीमा गोल गर्दै गोल अन्तर 3-2 बनाउनु भएको हो। यसअघि कप्तान ह्यारी केनले 60 मिनटमा पेनाल्टीमा गोल गरेपछि 10 खेलाड़ीमा समेटिएको इङ्ल्याण्डले 3-1 अग्रता बनाएको छ। पहिलो हाफमा इङ्ल्याण्डका जुड बेलिङ्गमले 2 तथा मेक्सिकोका जुलियन क्विनोनेसले 1 गोल गर्नुभएको थियो। इङ्ल्याण्ड यो खेलमा अगाडि छ। बारीका कारण अवरूद्ध भएको बीपी राजमार्गको काभ्रे खण्ड खोलाउने तयारी भइरहेको छ। रोशी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि गाड़ी आवागमन बन्द भएको थियो। पानी नपरेको र खोलामा पानीको सतह पनि कम भएकाले सड़क खोलाउने तयारी भइरहेको काभ्रे प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौँतर्फ र पूर्वतर्फ आवाजावत गरिरहेका गाड़ीलाई काभ्रे भन्ज्याङ र मंगलटारमा रोकेको छ। तरकारीको राजधानीको रूपमा परिचित धनकुटाको छथर जोरपाटी गाउँपालिकाका किसानले उत्पादन गरेको मूला बिक्री नभएपछि खेतबारीमै कुहिन थालेको छ। धनकुटाबाट गोपाल बराइलीको रिपोर्ट।
1: धनकुटाको छथर जोरपाटी गाउँपालिकाका किसानले नगदे बालीको रूपमा मूला बन्दाकोपी लगायतको तरकारी खेती गर्दै आएका छन्। तर पछिल्लो समयमा किसानले उत्पादन गरेका तरकारीले बजार नपाउँदा किसान समस्यामा पर्न थालेका छन्। खास गरी यो क्षेत्रका किसानले उत्पादन गरेको तरकारी उचित मूल्यमा बिक्री नहुँदा बारीमा फ्याँक्न बाध्य छन्। किसान किशोर सुब्बा:
2: अघिल्लो वर्ष पनि मुला नै हो, कोपी नै हो, होइन, वार्षिक आमदानी सर्दा 7-10 लाख रुपियाँ हो, तर यसपालि चाहिँ लगभग 45,000 नै भएको छ, बेचाइ त जिरो।
1: बजारमा उचित मूल्य नपाउँदा सयौं किसानले लगाएको मूला नयाँ बाली लगाउने समय आइसक्दा पनि बिक्री नभएपछि किसानले आफ्नै मेहनतले फलाएको बाली नष्ट गर्नुपर्ने

0: बाध्यता सिर्जना भएको छ। यस वर्ष किसानले प्रति किलो 5 देखि 6 रुपियाँसम्ममा मात्रै मुला बिक्री गर्नुपर्ने अवस्था आएको छ। यही मूल्यमा मल, बिउ, तरकारी, सिँचाइ, मजुरी, ढुवानी र जग्गा तयारीको लागत समेत नउठ्ने किसान बताउँछन्। अर्का किसान सरस्वती भट्टराई:
1: नबिकेको भन्दा वर्षेनी यस्तै, कहिले कोपीले ठक, कोपीमा यस्तै भाउ, कहिले मुला छोड, मुलामा आउँदैन। कृषकलाई जताबाट घाटै घाट, कृषक चाहिँ मार्नु परिन्थेन, दुःख गर, दुःखै बारीमै फिजाउनु पर्थ्यो।
0: मुलाले उचित मूल्य नपाउँदा गाउँपालिकाका किसानले 2 करोड रुपियाँ भन्दा बढी आर्थिक क्षति बेहोर्नु परेको छ। यहाँका किसानले उत्पादन गर्ने तरकारीको बजारीकरणका लागि प्रदेश र संघीय सरकारले नीति बनाउनु पर्ने छतर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाको भनाइ छ।
2: यसको व्यवस्थापनको लागि छतर जोरपाटी गाउँपालिकाले सम्भव हुने देखिन्न र सङ्घीय सरकार र प्रदेश सरकारले मल्टिनेसनल हिसाबले अन्तर्राष्ट्रिय हिसाबमा यसको मार्केटिङ गर्न सक्नुपर्छ र यसको व्यवस्थापन पाटोको अर्को उपाय के हो भन्दाखेरि यसलाई भ्यालु चेन्जमा लान सक्नुपर्छ।
0: उत्पादन बढाउन मात्रै होइन बिक्री हुने सुनिश्चितताका लागि पनि पहल गर्नुपर्ने किसानको माग छ।
3: कृषि विभागले 18 जिल्लाका 58 स्थानीय तहमा स्रोत बिउ उत्पादन कार्यक्रम शुरू गरेको छ।
4: विभागले संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत गुणस्तरीय बिउमा किसानको पहुँच बढाउन उन्नत बिउ उत्पादनको काम शुरू गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभएको छ। धान खेतीमा छरुवा प्रविधि, पालै पालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संलग्न जस्ता प्रविधि विस्तारमा जोड दिएको उहाँले बताउनुभयो। विभागले यो वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी, सर्लाही, नुवाकोट, नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका 8 स्थानीय तहमा शुरू गरेको छ।
3: मुलुकका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो मध्यमसम्मको वर्षा र राति भारी वर्षाको पूर्वानुमान छ। केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै, कोशी प्रदेशको तराई तथा मध्य प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस, कोशी, बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ। विभागले राति हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

इङ्ल्याण्ड विश्वकपको क्वार्टर फाइनल चरणमा प्रवेश गरेको छ। मेक्सिकोलाई हराउँदै इङ्ल्याण्ड क्वार्टर फाइनल चरणमा प्रवेश गरेको हो। इङ्ल्याण्डले मेक्सिकोलाई 3-2 हराएको हो। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिको पहिलो पटक पराजित भएको हो। इङ्ल्याण्डका लागि जुड बेलिङ्हामले 2 र ह्यारी केनले 1 गोल गर्नुभयो। यो सँगै जारी विश्वकपमा केनले 6 गर्नुभएको छ। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले 1-1 गोल गर्नुभयो। खेलको 54 मिनटमा रेफ्रीले इङ्ल्याण्डका जेरल नासलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए। रातो कार्ड पाएपछि इङ्ल्याण्ड 10 खेलाड़ीमा समेटिएको थियो। इङ्ल्याण्डले क्वार्टर फाइनलमा अब नर्वेको सामना गर्नेछ। 5 पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे क्वार्टर फाइनल चरणमा प्रवेश गरेको हो। घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ। ब्राजिलियन स्टार नियमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ। फिफा विश्वकप 2026 को अन्तिम स्वरमा नर्वेसँग 2-1 पराजित भएर बाहिरिएसँगै फरवार्ड नियमारले अन्तर्राष्ट्रिय करियरलाई विश्राम दिने निर्णय गर्नुभएको हो। अमेरिकाको न्यूजर्सी रंगशालामा नियमारले नै ब्राजिलका लागि सान्त्वना गोल गर्नुभएको थियो। इन्जुरी टाइममा पेनाल्टी मार्फत प्रतियोगितामा उहाँले एकमात्र गोल गर्नुभएको थियो। नियमारले 4 फिफा विश्वकप खेल्नुभएको छ। जारी विश्वकपमा भने पूर्ण फिट नभएका कारण 2 खेलमा मात्रै नेमार वैकल्पिक खेलाड़ीका रूपमा मैदानमा उत्रनु भएको थियो। नेमार ब्राजिलियन राष्ट्रिय पुरूष टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाड़ी हुनुहुन्छ। सन् 2010 सिनियर टोलीबाट डेब्यू गरेका 34 वर्षीय नेमारले ब्राजिलका लागि 130 खेलमा 80 गोल गर्नुभएको छ। अमेरिकाका मुख्य स्ट्राइकर फ्लोरियन बलोगन अब फिफा विश्वकप 2026 अन्तर्गत बेल्जियम विरूद्धको राउण्ड अफ 16 खेलमा खेल्न पाउनुहुने भएको छ। अमेरिका र बेल्जियम बीचको यो खेल नेपाली समयअनुसार भोलि बिहान 5:45 सियाटल स्टेडियममा हुनेछ। फिफाको अनुशासन समितिले बोस्निया एण्ड हर्जगोविना विरूद्धको खेलमा बलोगनले पाएको रेड कार्ड पछिको एक खेलको प्रतिबन्धलाई तत्कालका लागि निलम्बन गरिदिएको छ। बोस्निया विरूद्धको खेलमा विपक्षी डिफेन्डर तारिक मोरेमोभिकलाई फाउल गरेपछि बलोगनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। नियमअनुसार रेड कार्ड पाउने खेलाड़ीले अर्को एक खेल गुमाउनुपर्ने हुन्छ, तर फिफाले आफ्नो आचार संहिताको अनुच्छेद 27 प्रयोग गर्दै बलोगनको यो प्रतिबन्धलाई 1 परीक्षण कालमा राखेर अहिलेका लागि खेल्न अनुमति दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। फिफाको यो निर्णयप्रति रोयल बेल्जियम फुटबल एसोसिएशनले भने आश्चर्य व्यक्त गरेको छ।

0: एसोसिएसनले फिफाको यो कदम नियमको सिधा उल्लङ्घन भएको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल मार्फत फिफालाई अन्यायलाई सच्याएको भन्दै धन्यवाद दिनुभएको छ। यो निर्णयमा राजनीतिक प्रभाव परेको आशंका समेत गरिएको छ। स्काईका खेलकुद संवाददाता रब ह्यारिस:
1: We'd already heard from the US Secretary of State Marco Rubio the other day, who'd called on FIFA to lift the ban. And there are claims, not disputed by FIFA, that Donald Trump contacted FIFA President Gianni Infantino after the red card to ask for the ban to be lifted.
0: यो प्रतियोगितामा तीन गोल गरिसकेका बलगन अमेरिकाका सबैभन्दा महत्वपूर्ण खेलाडी हुनुहुन्छ। गृहमन्त्री सुदन गुरुङले कोशी अस्पतालको सरकारी जग्गामा बनेका अतिक्रमित संरचना तत्काल खाली गराउन निर्देशन दिनुभएको छ। शनिबारदेखि कोशी प्रदेशको दौडाहामा रहेका गृहमन्त्री गुरूङ स्वास्थ्य मन्त्री निशा मेहतासँग गएको साँझ कोशी अस्पताल पुग्नु भएको थियो। अस्पतालको बहुमूल्य जग्गामा विभिन्न संघ संस्थाले स्थायी संरचना निर्माण गरी प्रयोग गरिरहेका छन्। ती संरचनामा निर्माण गरिएका सटर भाडामा लगाइएको छ। गएको 5 असारमा कोशी अस्पताल प्रशासनले अतिक्रमित संरचना 15 दिनभित्र खाली गर्न सूचना जारी गरेको थियो। यो समयावधि सकिएपछि गृहमन्त्रीको निर्देशनसँगै अस्पतालले फेरि एक साताभित्र संरचना खाली गर्न आग्रह गरेको छ। उहाँले गणेश मन्दिर भने नहटाइने स्पष्ट पार्नु भएको छ। अस्पतालका अनुसार विराटनगर 7 अस्पताल चोकमा कोशी अस्पतालको नाममा रहेका किता नम्बर 12, 15, 22, 26, 11 र 23 को जग्गामा नेपाल रेडक्रस सोसाइटीको ब्लड ब्याङ्क, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गरिरहेका छन्। ती संस्थाले 30 भन्दा बढी सटर निर्माण गरेर भाडामा लगाएका छन्। गुल्मीकै रेसुङ्गा 8 गजुरा तम्घास रेसुङ्गा सड़क खण्डमा भएको गाड़ी दुर्घटनामा एकजनाको ज्यान गएको छ, 3 जना घाइते भएका छन्। रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको सफारी जीप गए राति 2:30 बजे दुर्घटना हुँदा 4 जना घाइते भएका थिए। घाइतेमध्ये रेसुङ्गा 2 बागमारे घर भई बस पार्क बस्ने 16 वर्षका सुदीप नेपालीको उपचारका क्रममा मृत्यु भएको हो। टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका नेपालीलाई जिल्ला अस्पताल तम्घासमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज प्रभास पाल्पा रेफर गरिएको थियो। घाइतेहरूको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: त तिम्रै दिलको राजा तिमी पन रानी।
1: यो BFBS गोर्खा रेडियो हो।

0: इङ्ल्यान्ड विश्वकपको क्वार्टर फाइनल चरणमा प्रवेश गरेको छ। मेक्सिकोलाई हराउँदै इङ्ल्यान्ड क्वार्टर फाइनल चरणमा प्रवेश गरेको हो। इङ्ल्यान्डले मेक्सिकोलाई 3-2 हराएको हो। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिको पहिलो पटक पराजित भएको हो। इङ्ल्यान्डका लागि जुड बेलिङ्गमले 2 र ह्यारी केनले 1 गोल गर्नुभयो। यो सँगै जारी विश्वकपमा केनले 6 गोल गर्नुभएको छ। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले 1-1 गोल गर्नुभयो। जो रसनले मेक्सिको सिटीमा खेल हेरिरहनु भएको थियो।
1: After an epic here in Mexico City, it lived up to everything we were expecting. England were 2-0 up through Jude Bellingham in the first half, but Mexico pulled one back just before half-time. Gerald Quansah was then sent off for an over-the-ball challenge. Harry Kane then made it 3-1 from the penalty spot, but Raul Jimenez got one back 3-2, and England forced to hold on, but they got through to full-time. England win 3-2, they take on Norway next in the last 8.
0: खेलको 54 मिनटमा रेफ्रीले इङ्ल्यान्डका जेरल्ड क्विनासलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए। रातो कार्ड पाएपछि इङ्ल्यान्ड 10 खेलाडीमा समेटिएको थियो। इङ्ल्यान्डले क्वार्टर फाइनलमा अब नर्वेको सामना गर्नेछ। 5 पटकको विश्वविजेता ब्राजिललाई पराजित गर्दै नर्वे क्वार्टर फाइनल चरणमा प्रवेश गरेको हो। घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ। जल तथा मौसम विज्ञान विभागले विभिन्न जिल्लाका नदी तथा खोलामा आज बाढ़ीको जोखिम रहेको जनाएको छ। केही प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढ़ीको जोखिम रहेको हो। रूकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, पैतडी, त्यस्तै डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भएर बहने ससाना नदी तथा खोलामा पानीको भाव उल्लेख्य बढ़ेर आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको विभागले जनाएको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बाढ़ीका कारण अवरूद्ध भएको बीपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी भइरहेको छ। रोसी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि गाड़ी आवागमन बन्द गरिएको थियो। पानी नपरेको र खोलामा पानीको सतह पनि कम भएकाले सड़क खुलाउने तयारी भइरहेको काभ्रे प्रहरीले जनाएको हो। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। मध्याह सभा 12 बजे बस्ने आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ। बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विभिन्न शीर्षकमा उठेका प्रश्नको जवाफ दिने कार्य

0: कार्यसूची छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय, त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै प्रतिनिधि सभाको बैठक पनि आजै बस्दैछ। बिहान 11 बजेका लागि बैठक बोलाइएको हो। संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धि सम्बन्धी प्रस्तावमाथि आजको बैठकमा छलफल हुने जनाएको छ। वर्खा शुरू भएसँगै बिजुली उत्पादन बढ़ी भएर खेर गएको छ।
1: उत्पादित बिजुलीको खपत र निर्यात बढ़ाउन नसक्दा अहिले दैनिक करिब 1000 मेगावाट बिजुली खेर जान थालेको हो। पिकावरको माग र भारत तथा बंगलादेशलाई बेचेर पनि बिजुली खेर जान थालेपछि विद्युत प्राधिकरणले उत्पादन घटाउन निर्देशन दिएको छ। यसले मुलुकलाई दैनिक करोड़ौं नोक्सानी पुर्याएको छ। तर सरकार खपत र निर्यातको दीर्घकालीन योजना बनाउनमै व्यस्त छ। अहिले नेपालको कुल विद्युतीय क्षमता 4200 मेगावाट पुगेको छ। हाल नेपालको अधिकतम माग 2200 मेगावाट छ। मागभन्दा उत्पादन धेरै भएपछि नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारत र बंगलादेशमा गरी करिब 1200 मेगावाट निर्यात स्वीकृति पाए पनि 1000 मेगावाट मात्रै निर्यात गरिरहेको छ। निर्यात र खपत गरेर कुल 3400 मेगावाट पुगेको छ। बाँकी 900 मेगावाट बिजुली खेर गइरहेको छ। उत्पादित विद्युत खपत हुन नसक्ने अवस्था आएपछि प्राधिकरणले ऊर्जा उत्पादकलाई उत्पादन घटाउन निर्देशन दिन थालेको इपानका अध्यक्ष मोहन डाङ्गीले बताउनु भयो। प्राधिकरणले कहिले 4-5 घण्टा त कहिले 7-8 घण्टा मात्र चलाउन भन्ने गरेकाले बहाव बढेका बेला पनि 30 भन्दा बढी आयोजना पूर्ण क्षमतामा चलाउन पाएका छैन।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

वर्षाका कारण रोशी खोला र दाप्सा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ। शनिबार पानी परेर रोशी खोलाको पानीको सतह बढेको थियो। हिजो अपरान्हदेखि ठूलो वर्षा भएपछि रोशी र दाप्सा खोलामा बाढी आएर डाइभर्सन बगाएपछि सड़क अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार आज बिहानदेखि सबै सवारी साधन सामान्य रूपमा चलिरहेका छन्। जल तथा मौसम विज्ञान विभागले विभिन्न जिल्लाका नदी र खोलामा आज बाढ़ीको जोखिम रहेको जनाएको छ। केही प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढ़ीको जोखिम रहेको हो। रूकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, पैथडी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भएर बहने ससाना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ़ेर आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको विभागले जनाएको छ। आज दिउँसो मुलुकका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 2000 बढी सवारी चालक कार्यवाहीमा परेका छन्। 2176 जना सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश प्रसाद सुवेदीले जानकारी दिनुभएको छ। मादक पदार्थ सेवन गरेका 81, नियम विपरीत राइड सेयरिङ गर्ने 101, संकेत बत्ती उल्लंघन गर्ने 159 र तीव्र गतिमा सवारी साधन हुइक्याउने 202 जना लगायत कार्यवाहीमा परेका हुन्। नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। हिजोको तुलनामा आज सुनको मूल्य प्रति तोला 900 रुपियाँ र चाँदीको 20 रुपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रति तोला 2,89,400 रुपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदी 4,585 रुपियाँमा कारोबार भइरहेको छ। पर्याप्त वर्षा नहुँदा रूपन्देहीका अधिकांश किसान बोरिङ र पम्प सेटको भरमा धान रोप्न बाध्य भएका छन्। जिल्लाका कोटहीमाई मर्चबारी सम्मरीमाई गैडहवा र ओम सतिया गाउँपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिका लगायत क्षेत्रमा भूमिगत पानी तानेर धान रोपाई भइरहेको हो। विगतका वर्षमा आकाशी पानी र कुलोको सिंचाईमा निर्भर रहने किसान यो वर्ष चर्को घामबीच महँगो खर्च गरेर बोरिङ सञ्चालन गर्न बाध्य भएको स्थानीयले बताएका छन्। समयमै पर्याप्त वर्षा नहुँदा रोपाई प्रभावित हुनुका साथै उत्पादनमा समेत असर पर्ने चिन्ता किसानमा बढ़ेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाका किसान अमित चौहानले वर्षौंदेखि निर्माण भएका कुलोहरू संरक्षण र मर्मतको अभावमा प्रयोगविहीन बनेकाले खेतसम्म सिंचाईको पानी पुग्न नसकेको बताउनु भएको छ। मर्चबारी गाउँपालिकाका स्थानीय बैजनाथ बराईका अनुसार अहिले अधिकांशले पम्प सेट मार्फत सिंचाई गरिरहनु परेको छ। किसानले 3-4 पम्प सेट एकैसाथ सञ्चालन गरेर रोपाई गरिरहेको उहाँले बताउनुभयो। स्थानीयका अनुसार मर्चबार सहित रूपन्देहीका दक्षिणी क्षेत्रमा स्थायी सिंचाई प्रणाली नहुँदा प्रत्येक वर्ष किसानले समस्या भोग्दै आएका छन्। सड़क डिभिजन सुर्खेतले सम्झौता अनुसार निर्माण नसक्ने 4 निर्माण व्यवसायी संघको ठेक्का सम्झौता अन्त्य गरेको छ। पटक पटक लिखित तथा मौखिक रूपमा ताकेता निर्देशन र म्याद थप गर्दा पनि तोकिएको अवधिभित्र काम नसकेपछि सार्वजनिक खरिद ऐन 2063 तथा ठेक्का सम्झौताको शर्त अनुसार सम्झौता अन्त्य गरिएको

डिभिजनका सूचना अधिकारी रूपेश केसीले जानकारी दिनुभएको छ। डिभिजनले सार्वजनिक सूचना जारी गर्दै सुर्खेतमा सञ्चालित चारवटा सड़क तथा पुल निर्माण आयोजनाको ठेक्का रद्द गरिएको जानकारी दिएको हो। सहारे स्वास्थ्य चौकी बेतेनी सड़क अन्तर्गत गोचे खोलामाथि प्री स्ट्रेस्ड आरसीसी मोटरेबल पुल निर्माणको जिम्मा एमएस एडभेन्चर जेबी बाँकेले पाएको थियो। त्यस्तै गुमी पातिहालना सड़क अन्तर्गत भुलुकुने खोलामा प्री स्ट्रेस्ड आरसीसी पुल निर्माणको जिम्मा जयबुद्ध नेपाल मेगा बिल्डर्स जेबी सुर्खेतलाई दिएको थियो। यस्तै सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत दैलेखको खुर्रा खोलामा आरसीसी पुल निर्माणको ठेक्का टीडीआर कन्स्ट्रक्सन धनगढ़ीले लिएको थियो। रत्न राजमार्ग अन्तर्गत हर्रे बाङ्गे सिमल खण्डमा सड़क पुनस्थापना नाला निर्माण तथा सड़क संरक्षणको काम जनता बिल्डर्स भेरी गंगा नौ सुर्खेतले गरिरहेको थियो। यी चारवटै आयोजनामा सन्तोषजनक प्रगति नभएपछि ठेक्का सम्झौता अन्त्य गरिएको सड़क डिभिजन सुर्खेतले जनाएको छ।

0: कैलालीको कर्णाली नदीमा महिला र पुरुषको शव फेला परेको छ। मोहन्याल छ सोल्टामा कर्णाली नदीमा अन्दाजी 30-35 वर्षका पुरुषको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। आज बिहान 7 बजेतिर चिसापानी गोराङ्गेको कर्णाली नदीमा एकजना अन्दाजी 18 वर्षीय महिलाको शव पनि फेला परेको छ। सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी खविन्द्र बोहराका अनुसार ती दुई शव यही असार 18 गते दैलेखको कर्णाली नदीमा खसेको गाड़ीका यात्रुहरू हुन सक्ने आशंका गरिएको छ। उनीहरूको हुलिया कैलाली पठाइएको छ। यो दुर्घटनामा परि गाड़ी चालक सुर्खेतको पञ्चपुरी 8 माझी गाउँका अन्दाजी 28 वर्षीय तुलसीराम सुवेदी, सहचालक समेत रहेका दाई अन्दाजी 31 वर्षीय रामप्रसाद सुवेदी, कालीकोटको राजकोट 2 खड्गा गाउँकी अन्दाजी 18 वर्षीय सिर्जना खड्का र कालीकोट 5 झरना 9 मेखे तिरुवा बेपत्ता हुनुहुन्छ। यो दुर्घटनाका क्रममा भीरमा अड्किएको अवस्थामा कालीकोटका 5 झरना 9 45 वर्षीय जेखे तिरुवा मृत अवस्थामा फेला पर्नु भएको थियो। उहाँको शव पोस्टमार्टम पछि प्रहरीले बुझिसकेको बैतडी प्रहरीले जनाएको छ। असार 18 गते बिहानी पख सुर्खेतबाट कालीकोट जाँदै गरेको यात्रुवाहक बस बिहान 11:30 बजेतिर दैलेखको चामुण्डा बिन्द्रासैनी 7 सड़कबाट कर्णाली नदीमा खसेको थियो। गाड़ी सहित बेपत्ताहरूको खोजी भइरहेको छ। चलचित्र विधेयकमाथि प्रतिनिधि सभामा 122 संशोधन प्रस्ताव दर्ता भएका छन्। सांसदहरूले 24 समूहमा 122 संशोधन प्रस्ताव दर्ता गरेका हुन्। सांसदहरू मनिषा रिमा विश्वकर्मा, समीक्षा बास्कोटा, सुलभ खरेल, त्यस्तै गणेश कार्की, अनुष्का श्रेष्ठ, विपिन कुमार आचार्य, ज्ञानबहादुर शाही, गणेश बहादुर विश्वकर्मा, भूमिका लिम्बू सुब्बा, प्रकाश चन्द्र परियार, रमेश कुमार मल्ल, भूमिका श्रेष्ठ लगायतले यो विधेयकमाथि संशोधन प्रस्ताव राख्नु भएको छ। यो विधेयक 14 वैशाख 2082 राष्ट्रिय सभामा दर्ता भएको थियो। यो विधेयक 14 वैशाख 2082 राष्ट्रिय सभामा दर्ता गरिएको थियो। राष्ट्रिय सभाले 28 माघ 2082 पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो। राष्ट्रिय सभाबाट पारित भएर आएको चलचित्र विधेयक प्रतिनिधि सभामा छलफलको प्रक्रियामा छ। नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थपेको छ।
1: महामन्त्री समेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन 30 गतेसम्म थप गर्ने निर्णय भएको छ। कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको जनाएको छ। यसअघि कांग्रेसले साउन 20 गतेसम्म सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। नयाँ सदस्यता वृद्धि गर्न 77 जिल्लामै केन्द्रीय प्रतिनिधिहरू समेत खटाइएको छ। कांग्रेसले 35 वर्ष मुनिका युवाहरूलाई पार्टीमा क्रियाशील सदस्य बनाउन प्राथमिकता दिने गरी काम अघि बढ़ाएको छ।
0: कृषि विभागले 18 जिल्लाका 58 स्थानीय तहमा स्रोत बिउ उत्पादन कार्यक्रम शुरू गरेको छ।
1: विभागले संघीय सशक्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत गुणस्तरीय बिउमा किसानको पहुँच बढ़ाउन उन्नत बिउ उत्पादनको काम शुरू गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभएको छ। धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संलग्न जस्ता प्रविधि विस्तारमा जोड़ दिएको उहाँले बताउनुभयो। विभागले यो वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी, सर्लाही, नुवाकोट, नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका 8 स्थानीय तहमा शुरू गरेको छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा मन्त्रीको सवारीमा हेलिकप्टर उड़ेको तर उद्धारमा नगएको भन्दै संसदमा आक्रोश पोख्नु भएको छ। असार 18 गते दैलेखको कर्णाली नदीमा गाड़ी खसेर दुर्घटना भएको थियो। यो घटनामा 5 बेपत्ता छन्। ब्राजिलियन स्टार नियमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ। फिफा विश्वकप 2026 अन्तिम स्वरमा नर्वेसँग 2-1 पराजित भएर बाहिरिएसँगै फरवार्ड नियमारले अन्तर्राष्ट्रिय करियरलाई विश्राम दिने निर्णय गर्नुभयो।

0: गर्नु भएको हो। अमेरिकाको न्यूजर्सी रंगशालामा नेमारले नै ब्राजिलका लागि सान्त्वना गोल गर्नुभएको थियो। इन्जुरी समयमा पेनाल्टी मार्फत प्रतियोगितामा उहाँले एकमात्र गोल गर्नुभएको थियो। नेमारले चारवटा फिफा विश्वकप खेल्नु भएको छ। जारी विश्वकपमा भने पूर्ण फिट नभएका कारण दुई खेलमा मात्रै नेमार वैकल्पिक खेलाड़ीको रूपमा मैदानमा उत्रनु भएको थियो। नेमार ब्राजिलियन राष्ट्रिय पुरुष टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाड़ी हुनुहुन्छ। सन् 2010 सिनियर टोलीबाट डेब्यू गरेका नेमारले ब्राजिलका लागि 130 खेलमा 80 गोल गर्नुभएको छ।
1: जवाफ बिहीन पनि त हुन सक्छन् कतिपय सवालहरू।

왔다 그래. 아, 맞아. 또 깜부지 마. 너 뭐를 구하냐? 어디 다니면 어머니 뭐? 어디 깜부지? 어, 그나.

0: रुलिङ गर्नुभएको छ। बैठकमा सभामुख अर्यालले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउनु पनि निर्देशन दिनुभएको छ।
1: मान्य सदस्यहरू, सभाको आकस्मिक र शून्य समयमा मान्य सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: यही असार 18 गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको बस दैलेखको कर्णाली नदीमा खसेको घटनाप्रति सरकार बेखबर भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। आज प्रतिनिधि सभा बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा मन्त्रीको सवारीका लागि हेलिकप्टर उडेको तर उद्धारमा नगएको भन्दै संसदमा आक्रोश पोख्नु भएको छ। यो घटनामा बस सहित 5 बेपत्ता छन्। घटना भएकै समयमा ऊर्जा तथा जलस्रोत मन्त्री विराज भक्त श्रेष्ठ जगदुल्ला हाइड्रो पावरका संरचना उद्घाटनका लागि डोल्पा जानु भएको थियो। राप्रपा सांसद शाहीले यो घटनासँग जोडेर संसदमा आक्रोश पोख्नु भएको हो।
2: मेरो कर्णालीमा 18 गते गाडी नदीमा खस्यो, नदीको बीचमा मानिसहरू गुहार मागिरहेका थिए, हार गुहार गरिरहेका थिए, मलाई बचाऊ भनिरहेका थिए। एकजना मान्छे भिरमा अट्किराख्नु भएको थियो, उहाँले जीवनको भिख मागिराख्नु भएको थियो। उनीहरूको गुहार नदीको किनार थर्कियो, डाको लगाउँदा लगाउँदै स्वर सुक्यो, स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो, गाडी नदीमा डुब्यो, भिरमा अट्केको मान्छेको मृत्यु भयो। डाको लगाउँदा स्वर सुक्यो, आशा सक्यो, तर उद्धार आएन। सम्माननीय सभाको मध्ये त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो। सम्माननीय सभाको मध्ये सरकारका केन्द्रीय मन्त्री कर्णालीको आकाशमा हेलिकप्टरमा घुमिराख्नु भएको थियो, तर यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागभण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए। सम्माननीय सभाको मध्ये त्यो दृश्य, तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिनुहोस् भनेर हार गुहार मागिरहेका थिए। सम्माननीय सभाको मध्ये उद्धार टोलीसँग साधन थिएन, मैले पनि तत्काल फोन गरेको थिएँ त्यहाँको डिआइजीसँग, सशस्त्र प्रहरीको चिफसँग, साधन थिएन। सुर्खेतबाट दुर्घटना भएको ठाउँमा जान 5 लाग्छ। सम्माननीय सभाको महोदय, हेलिकप्टर आकाशमा घुम्दै गर्दा एउटा हेलिकप्टर पठाउने क्षमतासम्म सरकारसँग भएन, अनि काम कसका लागि गरिराखेका छौँ हामी? भाषण किन ठोकिरहेछौँ? त्यसको जवाब चाहिन्छ। यो देश सबको साझा हो। सम्माननीय सभाको महोदय,
0: उहाँले दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग रुलिङको माग गर्नुभएको छ। बैठकमा नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले यो घटनामा राज्यको चरम बेवास्ता भएको भन्दै कर्णाली राजमार्गको स्तरोन्नतिको माग गर्नुभयो। दुर्घटनामा पनि भीरमा अड्किएको अवस्थामा कालीकोट पाँचल झरना नौका 45 जेखे तिरुवा मृत अवस्थामा फेला पर्नु भएको थियो। यसैबीच प्रहरीले कैलालीमा 2 शव फेला पारेको छ। एक महिला र एक पुरूषको शव फेला परेको हो। यी शव यही दुर्घटनाका बेपत्ताहरूको हुन सक्ने आकलन गरिएको छ। उद्योग विभागले भक्तपुरको जुजुदौको ट्रेडमार्क प्रयोग गरी यस्तै खालका अरू दही उत्पादन गर्न रोक लगाएको छ। भक्तपुरले जुजुदौको ब्रान्ड कपी गरेर आफू खुसी बिक्री वितरण गर्दा खाद्य वस्तु र सांस्कृतिक पहिचानमाथि नै धब्बा लागेको भन्दै भक्तपुर जुजुदौ व्यवसायी संघले 7 डेरी उद्योग तथा कम्पनी विरूद्ध उजुरी हालेपछि विभागले ती उत्पादकलाई रोक लगाएको हो। जुजुदौको ट्रेडमार्क जुजुदही कलेक्टिभ मार्क शब्द प्रयोग रोक्न विभागले 6 प्रशासन कार्यालयहरूलाई निर्देशन समेत दिएको हो। संघले भक्तपुर 2 जय सञ्जीवनी डेरी उद्योग, सूर्य विनायक 10 चित्तपोलको कन्ट्री फोर्स प्राली, पोखरा महानगर 14 सुजल डेरी, पोखरा 10 फिस्टेल डेरी, ललितपुर महानगर 23 हरिसिद्धि हात्तीवनको काठमाडौँ डेरी, हरिसिद्धिकै पेपे आइसक्रिम एण्ड प्राली र भक्तपुर सूर्य विनायक 6 गणेश स्थान रोड बलाकोको डोलेश्वर डेरी प्रडक्ट विरूद्ध विभागमा उजुरी दिएको थियो। उजुरीमा जुजुधौको ट्रेडमार्कसँग भ्रम सिर्जना हुने उस्तै खालको दही बनाउँदा उपभोक्ता झुकिने र ब्रान्डेड कम्पनीको ख्यातिमा गम्भीर आघात पुगेको दावी गरिएको थियो। अरू डेरीले नक्कल गर्दा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन 2022 र सर्वोच्च अदालतबाट प्रतिपादित नजर विरूद्ध देखिएको उजुरीकर्ताको दावी थियो। एकाधिकार प्राप्त जुजुधौ कलेक्टिभ ट्रेडमार्कसँग भ्रम सिर्जना हुने गरी अरू उद्योगले पनि दही उत्पादन गरेकाले रोक लगाइएको विभागले जनाएको छ। भक्तपुरको शुद्ध जुजुधौ स्थानीय बजारमै लिटरको 250 रुपियाँ पर्ने भए पनि अरू डेरीले लिटरको 180 रुपियाँमा बिक्री हुने गरेको पाइन्छ।

0: PFBS गोरखा रेडियो
1: पारे लाठी खाड़ा
2: खाड़ा ले

बता छैन होली तिम्रो छुरी फुरी आजै ठेगान लगा।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: रमेश लेखक आईजीपी चन्द्र कुमार खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढ़ाउन सिफारिश गरिएको छ। आयोगले केही सांसद, कलाकार, पत्रकार, सोशल मीडियामा प्रभाव पार्ने केही प्रयोगकर्ता समेतलाई कार्यवाही गर्न सिफारिश गरेको छ। आयोगको प्रतिवेदनमाथि प्रश्न उठाउँदै तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री, लेखक र संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रश्न उठाउँदै गएको साता आयोगमा निवेदन दिनुभएको थियो। उहाँहरूले पूर्ण प्रतिवेदन, आयोगको निर्णय, बयान र कागज पत्रको प्रतिलिपि समेत माग गर्नुभएको छ। आयोगले आफ्नो निर्णय र सिफारिश कार्यान्वयन गर्न गएको जेठ 12 गते प्रधानमन्त्री तथा मन्त्री परिषदलाई लेखेर पठाएको छ। नेपाली कांग्रेसले निर्धन र सुकुम्बासीका लागि वर्तमान सरकार संवेदनहीन बनेको टिप्पणी गरेको छ। आज संसदमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदम्बेले निरीह नागरिकमाथि तुजुक नदेखाउन चेतावनी समेत दिनुभएको छ।
1: सरकारको सफलता उसले कति डोजर चलायो भन्नेबाट होइन, नागरिकको जीवन कति सुरक्षित बनायो भन्नेबाट मापन गर्नुपर्छ। कुनै नागरिकको बसोबास गैर कानूनी थियो होला, तर उसको जन्म त गैर कानूनी थिएन होला नि। ऊ नेपाली भूमिमा जन्मिनु पनि गैर कानूनी थिएन होला नि। सभामुमाउँदै समाधानको नाममा हजारौं सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई वर्षायामको मुखमा जसरी वैकल्पिक व्यवस्था बिना विस्थापित गरियो, त्यो सरकारको मानवीय संवेदना शून्य भएको क्षण थियो। वृद्ध, अशक्त, गर्भवती र साना बालबालिकाको अवस्था बारे राज्यले सोच्नु पर्दैन? राज्य यति साह्रो संवेदनहीन बन्न मिल्छ? हिजो व्यवस्थापनको नाममा सुकुम्बासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रयस्थलमा राख्ने अनि आज त्यहाँबाट रातारात धपाउने, के यो देश ठुलाबाडाको मात्रै हो? कालो चस्मा लाउने, कालै कोट र कालै प्यान्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्रै हो सभा महोदय? सुकुम्बासी, अव्यवस्थित बसोबासी, गरिब किसान र मजदुरहरूको चाहिँ यो देश होइन? यदि हो भने किन अत्याचार गरिन्छ शक्तिहीन नागरिकमाथि? सत्ताको तुजुक शक्तिहीन नागरिकमाथि प्रयोग नगरौं। ख्याल होस्, नागरिकमाथि सरकारको विजय कहिल्यै हुँदैन।
0: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई यही असार 24 पुनस्थापना खर्च बुझ्न आग्रह गरिएको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरेर सुकुम्बासीहरूलाई आउँदो बुधबारसम्म खर्च बुझ्न भनेको हो। त्यसका लागि आवेदन दिएर आजसम्म कार्यालयमा उपस्थित हुन भनिएको छ। जस अनुसार आवेदन दिने आज अन्तिम दिन हो। सरकारले सुकुम्बासीहरूलाई पुनस्थापना खर्च स्वरूप प्रति परिवारलाई पुनस्थापनाका लागि 25,000 दिने भएको छ। सभामुख डोलप्रसाद अर्यालले संसदमा सांसदहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ। बैठकमा सभामुख अर्यालले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारी बारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभएको छ।
2: माननीय सदस्यहरू, सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन, साथै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधनका क्रममा संहिता समावेशी र धर्मनिरपेक्षतालाई दखलन्दाज नगर्न चेतावनी दिनुभएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
3: यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको चाहिँ कुराकानीहरू भइराखेका छन्, सल्लाहहरू भइराखेका छन्, हामीलाई जानकारी प्राप्त छ। फन्डामेन्टल्स अफ द कन्स्टिट्युसनमा संघीयता, समावेशी र धर्मनिरपेक्षता, म चाहिँ यो तीनटा कुरा देख्छु। यो तीनटा कुरालाई तलमाथि हुने गरी दखलन्दाजी गर्न खोजियो भने फेरि देशमा चाहिँ दुर्घटना, हामीले जानेर नजानेर सचेतनाका साथ या बेहोसीमा त्यो दुर्घटना फेरि हामीले निम्त्याउन पुग्नेछौँ। र विगतमा हामी जस्तै राजनीति गर्छु, देश बनाउँछु भन्ने खालका मान्छेहरूले गरेको खालको गल्ती हामी फेरि गर्न बाध्य हुनेछौँ। जान
0: हवस् त, अहिलेसम्म त खबर।
4: यो PFBS गोर्खा रेडियो हो।

0: आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। राज्यसभा सांसद आशिका तामाङले बर्ड फ्लू बारे किसान विरोधी रिङटोन बजाएको भन्दै नेपाल टेलिकममाथि प्रश्न उठाउनु भएको छ।
1: किसानहरूले बजारमा बर्ड फ्लूको हल्ला र त्रासका कारण गम्भीर समस्या भोगिरहेको जानकारी गराउनु भएको छ। यसबाट कुखुराको मासु तथा अण्डाको माग घट्ने, बजार मूल्यमा गिरावट आउने र किसानको ठूलो लगानीमा जोखिम पर्ने अवस्था सिर्जना भएको छ। पुष्टि हुने प्रक्रियामा रहँदै गर्दा नेपाल टेलिकमको रिङटोनमा नेपाली कृषकलाई मार पर्ने सूचना समेत सम्प्रेषण गरियो।

0: सभामुख महोदय, पर्याप्त मौजात उद्योगमा हुँदाहुँदै पनि पूर्ण सिलिन्डर किन नदिएको? यो निर्णय कतिन्जेलसम्म लागू गर्ने हो र यसको मार उपभोक्ताले कहिलेसम्म पाउने हो र सरकारसँग सभामुख मार्फत पूर्ण सिलिन्डर 14.2 को ग्यास वितरण गरियोस् भनी सरकारको ध्यान आकर्षण गराउँछु।
1: राजसभा सांसद राजन गौतमले शून्य समयमा उठाइएका विषयहरूको जवाब नपाएको भन्दै आक्रोश पोख्नु भएको छ।
2: प्रतिनिधि सभाको हामीले नै बनाएको नियमावलीको नियम 15 उपनियम 2 के भन्छ भन्दा आकस्मिक शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमा दिनुपर्नेछ। कि त्यो जवाफ हामीले आजसम्म पाएका छौँ? आज 31 बैठकसम्म आइपुग्दाखेरि कतिपय जवाफहरू हामीले प्राप्त गर्न सकेका छैनौँ। म आज शून्य समयमा यो शून्य समयको महत्वको विषयमा यो सदन मार्फत नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गर्न चाहन्छु।
1: एएसआर 18 सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको बस दैलेखको कर्णाली नदीमा फँसेको घटनाप्रति सरकार बेखबर भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। आज प्रतिनिधि सभा बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा मन्त्रीको सवारीका लागि हेलिकप्टर उडेको तर उद्धारमा नगएको भन्दै संसदमा आक्रोश पोख्नु भएको छ। यो घटनामा बस सहित 5 बेपत्ता छन्। घटना भएकै समयमा ऊर्जा तथा जलस्रोत मन्त्री विराज भक्त श्रेष्ठ जगदुल्ला हाइड्रो पावरका संरचना उद्घाटनका लागि डोल्पा जानुभएको थियो। राप्रपा सांसद शाहीले यो घटनासँग जोडेर संसदमा आक्रोश पोख्नु भएको हो।
3: मेरो कर्णालीमा 18 गाडी नदीमा खस्यो, नदीको बीचमा मानिसहरू गुहार मागिरहेका थिए, हार गुहार गरिरहेका थिए, मलाई बचाऊ भनिरहेका थिए। एकजना मान्छे भिरमा अड्किराख्नु भएको थियो, उहाँले जीवनको भिख मागिराख्नु भएको थियो। उनीहरूको गुहार नदीको किनार थर्कियो, डाको लगाउँदा लगाउँदै स्वर सुक्यो, स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो, गाडी नदीमा डुब्यो, भिरमा अड्किएको मान्छेको मृत्यु भयो। डाको लगाउँदा स्वर सुक्यो, आशा सक्यो, तर उद्धार आएन। सम्माननीय सभा महोदय, त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो। सम्माननीय सभा महोदय, सरकारका केन्द्रीय मन्त्री कर्णालीको आकाशमा हेलिकप्टरमा घुमिराख्नु भएको थियो, तर यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागभण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए। सम्माननीय सभा महोदय, त्यो दृश्य, तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिनुहोस् भनेर हार गुहार मागिरहेका थिए। सम्माननीय सभा महोदय, उद्धार टोलीसँग साधन थिएन, मैले पनि तत्काल फोन गरेको थिएँ त्यहाँको डिआइजीसँग, सशस्त्र प्रहरीको चिफसँग, साधन थिएन। सुर्खेतबाट दुर्घटना भएको ठाउँमा जान 5 लाग्छ। सम्माननीय सभा महोदय, हेलिकप्टर आकाशमा घुम्दै गर्दा एउटा हेलिकप्टर पठाउने क्षमतासम्म सरकारसँग भएन, अनि काम कसका लागि गरिराखेका छौँ हामी? भाषण किन ठोकिरहेछौँ? त्यसको जवाफ चाहिन्छ। यो देश सबको साझा हो। सम्माननीय सभामा
1: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्बाङले संविधान संशोधनका क्रममा संघीयता समावेशी र धर्मनिरपेक्षतामाथि दखलअन्दाजी नगर्न चेतावनी दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्बाङ,
4: यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको चाहिँ नि कुराकानीहरू भइराखेका छन्, सल्लाहहरू भइराखेका छन्, हामीलाई जानकारी प्राप्त छ। फन्डामेन्टल्स अफ द कन्स्टिट्युसनमा संघीयता, समावेशी र धर्मनिरपेक्षता, म चाहिँ यो 3 कुरा देख्छु। यो 3 कुरालाई तलमाथि हुने गरी दखलन्दाजी गर्न खोजियो भने फेरि देशमा चाहिँ नि दुर्घटना, हामीले जानेर नजानेर सचेतनाका साथ या बेहोसीमा त्यो दुर्घटना फेरि हामीले निम्त्याउन पुग्नेछौँ। र विगतमा हामी जस्तै राजनीति गर्छु, देश बनाउँछु भन्ने खालका मान्छेहरूले गरेको खालको गल्ती हामी फेरि चाहिँ नि तपाईँको गर्न बाध्य हुनेछौँ, जान अनजान। त्यसले गर्दाखेरि म यहाँहरू सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु, त्यसतर्फ द फन्डामेन्टल्स, ती आधारभूत संरचनाहरू जुन छन्, ती आधारभूत संरचनाहरूलाई राखेर हामीले अरू के गर्ने? अरू
1: अहिलेसम्मका खबर एएफबी कृष्ण कर्म रेडियो हो।

ಕೆತ್ತಲಿ ಅಂತ ದೋರಿ ಮನಿಕೈ ಸ್ವರ್ಗ ಅಲ್ಲ ಸಾಯಿ.

0: नेपाली कांग्रेसले वर्तमान सरकारले मुलुकलाई उत्तर कोरियाको तानाशाही शासनतिर लैजान खोजेको आरोप लगाएको छ। आज संसदमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आङ दम्बेले सरकार लोकतान्त्रिक बाटोबाट बाहिरिन खोजेको भन्दै आक्रोश पोख्नु भएको हो।
1: लोकतन्त्रको अर्को महत्वपूर्ण आधार संवाद हो। सहमतिबाट अघि बढ्छ र असहमतिलाई पनि सम्मान गर्छ। तर विगत 100 दिनमा सरकारको कार्यशैली हेर्दा संवाद भन्दा दूरी, सहकार्य भन्दा टकराव र परामर्श भन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो। राष्ट्रिय महत्वको विषयमा साझा धारणा बनाएर अघि बढ्नु पर्ने थियो, तर सरकार एक्लै अघि बढ्न खोज्यो। स्मरण रहोस्, खुट्टा सुल्टो जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन। लोकतान्त्रिक बाटो सुल्टो हो। सुल्टो बाटो आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ सही गन्तव्यमा पुग्न सकिँदैन। प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भइरहेको छ। यो राम्रो संकेत पटक्कै होइन।
0: प्रधानमन्त्रीको कार्यशैली आफूलाई मात्र नभएर सिङ्गो मुलुकलाई नै दुर्घटनामा पार्ने संकेत देखिएको पनि आङदाङको टिप्पणी छ।
1: धुरीमा चढेपछि सिँढी भुल्न हुँदैन। सत्ताको धुरी चढ्ने अनि तपाईँलाई धुरीमा पुर्याउने

0: सुरक्षा बिना बेलायत आउने अनुमति दिन उपयुक्त नहुने तर्क गर्नुभएको छ। सुरक्षाको कारण देखाउँदै ह्यारी पत्नी र छोरा छोरी अमेरिकामै छाडे लन्डन आउन लागेको खबर छ। उहाँ लन्डनमा हुने इन्भिक्टस गेम्सको कार्यक्रमका लागि बेलायत आउन लाग्नु भएको छ। शाही सुरक्षा विज्ञ डेभिसले राजदरबार र ह्यारीको तर्फबाट समेत स्थितिलाई त्यति ख्याल गरेको जस्तो नलागेको पनि बताउनु भएको छ। बेलायतका औषधि पसलहरूले तौल घटाउने चक्की औषधिको माग ह्वात्तै बढ्न थालेको बताएका छन्। बद्दा जीव भएका वयस्कहरूको तौल घटाउने बिगोवी चक्की औषधि आजदेखि केही औषधि पसलमा उपलब्ध छ। सुई लगाउन मन नगर्नेहरूका लागि यो चक्की औषधि बनाइएको हो। पोषणविदहरूले भने आपराधिक मानसिकता भएकाहरूले भने सुई लगाउने भन्दा चक्की ओखतीमा उपभोक्तालाई ठग्न सक्ने भन्दै सजग गराएका छन्। नुमानकी पोषणविद जियो ग्रिफिट्सले सस्तो मूल्यमा दिन्छौं भन्ने वेबसाइटका कुरामा विश्वास नगर्न सुझाउनु भएको छ।
1: Make sure that you're actually being given a prescription by a qualified prescriber. And that will mean that they've reviewed your medical history, other medications, and your weight status to make sure that this medication is safe and appropriate for you.
0: राप्रपाले ल्यान्ड रोभर गाडी आयातमा भएको अरबौंको कर छली र अनियमितताका विषयमा संसदमा प्रश्न उठाएको छ। बैठकमा बोल्दै राप्रपा सांसद खुशबु ओली,
2: नेपालमा आयात गरिएका 16 ल्यान्ड रोभर मध्ये 6 डिजेल सवारीलाई झुटो विवरण पेश गरी प्लग इन हाइब्रिड भनेर घोषणा गरी भन्सार छली गरिएको छ र कैयौं संख्याका अन्य डिजेल गाडीलाई पेट्रोल गाडी भनेर भन्सार छली गरी भित्राइएको छ। विशेष गरी प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, सायद हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यू त्यति बेला अनभिज्ञ हुनुहुन्थ्यो होला, तर यिनै गाडीहरू मध्ये एउटा गाडी चुनावको बखतमा हाम्रो प्रधानमन्त्रीज्यूले पनि चढ्नु भएको थियो। यसबाट प्रति गाडी करिब 1 करोड रुपियाँको दरले राज्यलाई करिब 6 करोड रुपियाँ राजस्व नोक्सानी भएको तथ्य अख्तियारको अनुसन्धानबाटै पुष्टि भइसकेको छ। तर प्रश्न उठ्छ, अनुसन्धान सम्पन्न भयो, प्रमाण भेटियो, तर आजसम्म अभियोजन भएको छैन न कसैलाई कारवाही भएको छ। यदि प्रमाणित राजस्व छलीको मुद्दा समेत कार्यान्वयनमा जाँदैन भने कानून कसका लागि हो? त्यसैले यो कर छलीको एउटा क्षेत्रलाई तत्काल दायरामा ल्याई राजस्व संकलन गर्न र हाम्रो ढुकुटीमा केही पैसा थप गर्न म सरकारसँग आग्रह गर्दछु।
0: नेकपा एमाले सरकारले सञ्चालन गर्न लागेको ब्लू बस कति पनि सान्दर्भिक नभएको टिप्पणी गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरु बराल,
3: छोरा र छोरी सँगै हिँड्दा छोरी गाडीमा चढ्नु पर्ने, छोरो प्रतीक्षा गर्नुपर्ने, बाबु र आमा सँगै हिँड्दा आमाले गाडी चढ्ने र बुबालाई पछि आवै भन्ने, यस्तै गरी श्रीमान र श्रीमती सँगै हिँड्दा मेरो त गाडी आयो है तपाईँ आउँदै गर्नु भन्ने अवस्था जो एउटा
0: गोर्खा रेडियो हो।

0: राप्रपाले ल्यान्ड रोभर गाडी आयातमा भएको अरबौंको कर छली र अनियमितताका विषयमा संसदमा प्रश्न उठाएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा सांसद खुशबु ओली,
1: नेपालमा आयात गरिएका 16 ल्याण्ड रोभर मध्ये 6 डिजेल सवारीलाई झुटो विवरण पेश गरी प्लग इन हाइब्रिड भनेर घोषणा गरी भन्सार छली गरिएको छ र कैयौं संख्याका अन्य डिजेल गाडीलाई पेट्रोल गाडी भनेर भन्सार छली गरी भित्राइएको छ। विशेष गरी प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, सायद हाम्रा सम्मान्य प्रधानमन्त्रीज्यू त्यति बेला अनभिज्ञ हुनुहुन्थ्यो होला, तर यिनै गाडीहरू मध्ये एउटा गाडी चुनावको बखतमा हाम्रो प्रधानमन्त्रीज्यूले पनि चढ्नु भएको थियो। यसबाट प्रति गाडी करिब 1 करोड रुपियाँको दरले राज्यलाई करिब 6 करोड रुपियाँ राजस्व नोक्सानी भएको तथ्य अख्तियारको अनुसन्धानबाटै पुष्टि भइसकेको छ। तर प्रश्न उठ्छ, अनुसन्धान सम्पन्न भयो, प्रमाण भेटियो, तर आजसम्म अभियोजन भएको छैन न कसैलाई कारवाही भएको छ। यदि प्रमाणित राजस्व छलीको मुद्दा समेत कार्यान्वयनमा जाँदैन भने कानून कसका लागि हो? त्यसैले यो कर छलीको एउटा क्षेत्रलाई तत्काल दायरामा ल्याई राजस्व संकलन गर्न र हाम्रो ढुकुटीमा केही पैसा थप गर्न म सरकारसँग आग्रह गर्दछु।
0: नेकपा एमाले सरकारले सञ्चालन गर्न लागेको ब्लू बस कति पनि सान्दर्भिक नभएको टिप्पणी गरेको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरु बराल,
2: छोरा र छोरी सँगै हिँड्दा छोरी गाडीमा चढ्नु पर्ने, छोरो प्रतीक्षा गर्नुपर्ने, बाबु र आमा सँगै हिँड्दा आमाले गाडी चढ्ने र बुबालाई पछि आवै भन्ने, यस्तै गरी श्रीमान र श्रीमती सँगै हिँड्दा मेरो त गाडी आयो है तपाईँ आउँदै गर्नु भन्ने अवस्था जो एउटा पैदा गर्न खोजेको छ, यो अत्यन्त गलत छ। हामीले आज सार्वजनिक यातायातमा अत्यन्त गम्भीर भएर सोच्नु पर्ने भएको छ।
0: सार्वजनिक स्थानमा महिलालाई गोप्य अङ्ग देखाएको आरोपमा रक्षा मन्त्रालयमा कार्यरत एकजना अधिकृत पक्राउ परेका छन्। प्रहरी वृत्त 7 बाटो ललितपुरको टोलीले 55 वर्षका सुरेन्द्र भट्टलाई पक्राउ गरेको

0: कार्यालय खोलेको छ। आज काङ्ग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौँको चुन्देबीमा सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो। उद्घाटनपछि सम्पर्क कार्यालयमै 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पनि बसेको छ। बैठकमा काङ्ग्रेसलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजानेबारे छलफल भएको नेता मिनबहादुर विश्वकर्माले बताउनु भएको छ। काङ्ग्रेस अहिले केही खस्किए पनि आगामी दिनमा अझ ठूलो बनाएर लैजाने प्रतिबद्धता नेताहरूले गरेका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखर सहकारीका 248 पीड़ितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिवशिखर सहकारीका 1117 बचतकर्ताले रकम फिर्ता पाएका छन्। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। बैतडीको मेलौली नगरपालिका एक सिराडमा सुने पार्कीको घर भत्किँदा एकजना सुत्केरी सहित 3 घाइते भएका छन्। पार्कीकी 18 छोरी मनिषा, 13 चाँदनी र 8 महिना गर्भवती 22 बुहारी प्रिया घाइते भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवन प्रसाद तिमिल सिन्हाले जानकारी दिनुभएको छ। घाइते मध्ये प्रियाको अवस्था गम्भीर रहेको र अरूको सामान्य रहेको उहाँले जानकारी दिनुभएको छ। ढुङ्गा माटोको जोडाई भएको दुई तले कच्ची घरको मुख्य निदाल भाँचिएर घर भत्किएको हो। पोखरा एभेन्जर्सले एनपिएलको तेस्रो संस्करणका लागि क्याटेगोरी सीबाट 3 खेलाडी खरिद गरेको छ। सुदीप परियाललाई 3,00,000 रुपियाँमा पोखरा एभेन्जर्सले खरिद गरेको छ। त्यसअघि विवेक राणा मगर 2,75,000 रुपियाँमा पोखरा एभेन्जर्सले खरिद गरेको छ। त्यस्तै सन्नी बिकालाई पनि न्यूनतम 2,00,000 रुपियाँमा खरिद गरेको छ। यसअघि सुदूरपश्चिम रोयल्सले सचिन भट्टलाई 2,00,000 रुपियाँमा किनेको थियो। सुदूरपश्चिमले अयुब चन्दलाई 2,00,000 रुपियाँमै खरिद गरेको छ। अक्सनमा क्याटेगोरी सीबाट सचिन भट्ट सुदूरपश्चिम रोयल्स पुग्नु भएको छ। सुदूरपश्चिमले उहाँलाई न्यूनतम 2,00,000 रुपियाँमा खरिद गरेको हो। उहाँमाथि सुदूरपश्चिमले मात्र बोली लगाएको थियो। जारी अक्सनमा बिक्री हुँदा उहाँ पहिलो खेलाडी हुनुहुन्छ। अरणीको यादवलाई 2,00,000 रुपियाँमा लुम्बिनीले खरिद गरेको छ। त्यस्तै ब्याटर सुजन थपलिया 4,25,000 रुपियाँमा विराटनगर किङ्स पुग्नु भएको छ। अक्सनमा सुजनमाथि सर्वाधिक रकममा बोली लगाएको अवस्था। अहिलेसम्मको खबर यति नै। नमस्कार।
1: यो BFBS कोलकाता रेडियो।

0: नेपाली काङ्ग्रेसका इतर पक्षका नेता मिन विश्वकर्माले सदस्यता अद्यावधिको अर्थ नभएको तर्क गर्नुभएको छ। चुनदेवीमा बसेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता विश्वकर्मा
1: नै विषय नै उहाँहरूले पार्टीमा अनेकता सिर्जना गर्न प्रारम्भ गर्नुभयो। यदि उहाँले पार्टी एकता गर्न खोज्नु भएको थियो भने स्वयं अहिलेका सभापति गगन कुमार थापा महामन्त्री हुँदा सदस्यता व्यवस्थापन समितिको प्रमुख भएर आफैले टुङ्ग्याएको क्रियाशील सदस्यतालाई आफैले अर्को मापदण्ड चाहिँ सिर्जना गरेर जुन विवाद सिर्जना गरिदिनु भएको छ, अहिले अध्यावधिले खासै अर्थ राखेन। अध्यावधि गरेका साथीहरू नै पार्टी छोडिराख्नु भएको छ जनताको जनप्रतिनिधिहरूले पार्टी छोडिराख्नु भएको छ। त्यसैले यो पार्टीबाट वितृष्णा जे ढङ्गले उत्पन्न भएको छ त्यसलाई रोक्नका लागि पनि यो
0: यसअघि काङ्ग्रेस संस्थापन इतर पक्षले काठमाडौँमा सम्पर्क कार्यालय खोलेको छ। आज काङ्ग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौँको चुनदेवीमा सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो। उद्घाटनपछि सम्पर्क कार्यालयमै 14 महाअधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको बैठक पनि बसेको छ। बैठकमा काङ्ग्रेसलाई आगामी दिनमा थप मजबूत बनाउँदै लैजाने बारे छलफल भएको नेता मिनबहादुर विश्वकर्माले बताउनु भएको छ। काङ्ग्रेस अहिले केही खस्किएको भए पनि आगामी दिनमा अझ ठूलो बनाएर लैजाने प्रतिबद्धता नेताहरूले गरेका छन्। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र समाधान गरिने दावी गर्नुभएको छ। आज राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री रावलले सुकुम्बासी समस्या समाधानका लागि काम भइरहेको भन्दै आउँदो 500 दिनभित्र काम सकिने दावी गर्नुभएको हो।
2: भूमि समस्या समाधान समिति मार्फत स्थानीय तहसँग समन्वय गरी निवेदन संकलन प्रमाणीकरण नाभजाँच लगायतका कार्यहरू सञ्चालन भइरहेका छन्। विगतमा संकलन गरिएका जम्मा 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेका छन्। करिब 50,000 को संख्यामा निवेदनहरू समितिको सूचना प्रणालीमा प्रविष्ट भइरहेको, 4 पालिकामा निवेदन संकलन बाँकी रहेको र 65 पालिकामा निवेदन दिन छुटफुट भएकाको लागि सूचना प्रकाशन गर्ने कार्य तत्कालै गर्ने कार्यक्रम रहेकाले थप संख्यामा निवेदनहरू प्राप्त हुने अपेक्षा गरिएको छ। यी सबै निवेदनहरूको प्रमाणीकरण गरी छिटो समयमा समस्या समाधान गर्नु चुनौतीपूर्ण रहे पनि आगामी 500 दिनभित्र चरणबद्ध रूपमा समस्या समाधान गर्ने नीति अवलम्बन गरिएको छ।
0: निर्माण व्यवसायीको खुट्टा भाँच्ने धम्की दिएर विवादमा परेका

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवा शिखर सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार शिवा शिखर सहकारीका 248 जना पीड़ितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिवा शिखर सहकारीका 1170 जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने बताइएको छ। सरकारी समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। निजामती कर्मचारी ट्रेड युनियनलाई 3 दिनभित्र सरकारी कार्यालय खाली गर्न भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरेको छ। निर्धारित समयमा भवन तथा अन्य संरचना खाली गरेर सम्बन्धित निकायलाई बुझाउन मन्त्रालयले आग्रह गरेको हो। सरकारले 2083 वैशाख 20 गते नेपाल राजपत्रमा प्रकाशित निजामती सेवा ऐन 2049 दोस्रो संशोधन मार्फत निजामती कर्मचारी ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेको छ। त्यस आधारमा सरकारी स्वामित्वका भवन तथा संरचना प्रयोग गर्ने कानूनी आधार समाप्त भइसकेको मन्त्रालयले जनाएको छ। असार 22 गते युनियन तथा संगठनहरूलाई पत्राचार गरी सरकारी जग्गामा रहेका भवन तथा अन्य संरचना खाली गर्न पत्राचार गरिसकेको थियो। पत्राचारपछि पनि ट्रेड युनियनले सरकारी कार्यालय तथा संरचना खाली नगरेपछि मन्त्रालयले यो सूचना सार्वजनिक गरेको हो। सूचनामा प्रकाशन भएको मितिले 3 दिनभित्र कार्यालय पूर्ण रूपमा खाली गरी सम्बन्धित निकायलाई बुझाउन भनिएको छ। तोकिएको अवधिभित्र सरकारी भवन खाली नगरे वा अटेर गरे प्रचलित कानून बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ। बेलायतका औषधि

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।

0: काङ्ग्रेसले वर्तमान सरकारले मुलुकलाई उत्तर कोरियाको तानाशाही शासनतिर लैजान खोजेको आरोप लगाएको छ। आज संसदमा बोल्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता विष्णुराज आङदाङले सरकार लोकतान्त्रिक बाटोबाट बाहिरिन खोजेको भन्दै आक्रोश पोख्नु भएको हो।
1: लोकतन्त्रको अर्को महत्वपूर्ण आधार संवाद हो, सहमतिबाट अघि बढ्छ र असहमतिलाई पनि सम्मान गर्छ। तर विगत 100 दिनमा सरकारको कार्यशैली हेर्दा संवाद भन्दा दूरी, सहकार्य भन्दा टकराव र परामर्श भन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो। राष्ट्रिय महत्वको विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने थियो, तर सरकार एक्लै अघि बढ्न खोज्यो। स्मरण रहोस्, खुट्टा सुल्टो जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन। लोकतान्त्रिक बाटो सुल्टो हो, सुल्टोबाट आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ सही गन्तव्यमा पुग्न सकिँदैन। प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भइरहेको छ। यो राम्रो संकेत पटक्कै होइन।
0: प्रधानमन्त्रीको कार्यशैली आफूलाई मात्र नभएर सिङ्गो मुलुकलाई नै दुर्घटनामा पार्ने संकेत देखिएको पनि आङदम्बेको टिप्पणी छ।
1: धुरीमा चढेपछि सिँढी भुल्न हुँदैन। सत्ताको धुरी चढ्ने अनि तपाईँलाई धुरीमा पुर्याउने, संसद बिर्सिने, संसदलाई अवमूल्यन गर्ने, यदि प्रधानमन्त्री संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधि मुलुक संस्थाको गरिमा कसरी कायम रहन्छ? फेमस हुँदै गर्दा लोकप्रिय भए भनेर भ्रमपूर्ण जिन्दगी पनि कहिलेकाहीँ हामी कटाइरहेका हुन्छौँ। प्रधानमन्त्रीज्यू, एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस्, तर निकै सम्हालिएर गर्नु। दुर्घटना पर्दा तपाईँ मात्र होइन, सिङ्गो देश दुर्घटनामा पर्न सक्छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधनका क्रममा संघीयता समावेशी र धर्मनिरपेक्षतामाथि दखल अन्दाजी नगर्न चेतावनी दिनुभएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
2: यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको चाहिँ कुराकानीहरू भइराखेका छन्, सल्लाहहरू भइराखेका छन्, हामीलाई जानकारी प्राप्त छ। फन्डामेन्टल्स अफ द कन्स्टिट्युसन मा संघीयता, समावेशी र धर्मनिरपेक्षता, म चाहिँ यो तीनटा कुरा देख्छु। यो तीनटा कुरालाई तलमाथि हुने गरी दखलन्दाजी गर्न खोजियो भने फेरि देशमा चाहिँ नि दुर्घटना, हामीले जानेर नजानेर सचेतनाका साथ या बेहोसीमा त्यो दुर्घटना फेरि हामीले निम्त्याउन पुग्नेछौँ। र विगतमा हामी जस्तै राजनीति गर्छु, देश बनाउँछु भन्ने खालका मान्छेहरूले गरेको खालको गल्ती हामी फेरि चाहिँ नि तपाईँको गर्न बाध्य हुनेछौँ, जान अन्जान। त्यसले गर्दाखेरि म यहाँहरू सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु, त्यसतर्फ द फन्डामेन्टल्स, ती आधारभूत संरचनाहरू जुन छन्, ती आधारभूत संरचनाहरूलाई राखेर हामीले अरू के गर्ने हो, अरू हामी चाहिँ गर्न सक्छौँ, तर ती फन्डामेन्टल्सलाई नछोइयोस्।
0: असार 18 गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको बस दोलखाको कर्णाली नदीमा खसेको घटनाप्रति सरकार बेखबर भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। आज प्रतिनिधि सभा बैठकमा

0: स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो। गाडी नदीमा डुब्यो, भिरमा अट्केको मान्छेको मृत्यु भयो। डाको लगाउँदा स्वर सुक्यो, आशा सक्यो, तर उद्धार आएन। सम्माननीय सभा मध्ये त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो। सम्माननीय सभा मध्ये सरकारका केन्द्रीय मन्त्री कर्णालीको आकाशमा हेलिकप्टरमा घुमिराख्नु भएको थियो, तर यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागभण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए सम्माननीय सभा मध्ये त्यो दृश्य। तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिनुहोस् भनेर हार गुहार मागिरहेका थिए। सम्माननीय सभा महोदय, उद्धार टोलीसँग साधन थिएन। मैले पनि तत्काल फोन गरेको थिएँ त्यहाँको डिआइजीसँग, सशस्त्र प्रहरीको चिफसँग, साधन थिएन। सुर्खेतबाट दुर्घटना भएको ठाउँमा जान 5 घन्टा लाग्छ सम्माननीय सभा महोदय। हेलिकप्टर आकाशमा घुम्दै गर्दा एउटा हेलिकप्टर पठाउने क्षमतासम्म सरकारसँग भएन, अनि काम कसका लागि गरिराखेका छौँ हामी, भाषण किन ठोकिरहेछौँ, त्यसको जवाफ चाहिन्छ। यो देश सबको साझा हो सम्माननीय सभा।
1: उहाँले यस दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग रुलिङको माग गर्नुभएको छ। बैठकमा काँग्रेसकी प्रमुख सचेतक वासिना थापाले यो घटनामा राज्यको चरम व्यवस्था भएको भन्दै कर्णाली राजमार्गको स्थिरन्तिको माग गर्नुभएको छ। काँग्रेसका इतर पक्षका नेता मीन विश्वकर्माले सदस्यता अदावधिको अर्थ नभएको तर्क गर्नुभएको छ। आज चुनदेवीमा बसेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता विश्वकर्मा,
2: नै विषय नै उहाँहरूले पार्टीमा अनेकता सिर्जना गर्न प्रारम्भ गर्नुभयो। यदि उहाँले पार्टी एकता गर्न खोज्नु भएको थियो भने स्वयं अहिलेका सभापति गगन कुमार थापा महामन्त्री हुँदा सदस्यता व्यवस्थापन समितिको प्रमुख भएर आफैले टुङ्ग्याएको क्रियाशील सदस्यतालाई आफैले अर्को मापदण्ड चाहिँ सिर्जना गरेर जुन विवाद सिर्जना गरिदिनु भएको छ, अहिले अध्यावधिले खासै अर्थ राखेन। अध्यावधि गरेका साथीहरू नै पार्टी छोडिराख्नु भएको छ, जनताको जनप्रतिनिधिहरूले पार्टी छोडिराख्नु भएको छ। त्यसैले यो पार्टीबाट वितृष्णा जे ढङ्गले उत्पन्न भएको छ त्यसलाई रोक्नका लागि पनि यो सम्पर्कारलेको र हाम्रो दायित्व हो भनेर हामी काम गरिराखेका छौँ।
1: यसअघि आजै कांग्रेस संस्थापन इतर पक्षले सम्पर्क कार्यालय पनि खोलेको छ। कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौँको चुनदेवीमा सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो। उद्घाटनपछि सम्पर्क कार्यालयमै 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको बैठक पनि बसेको छ। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र समाधान गरिने दावी गर्नुभएको छ। आज राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले सुकुम्बासी समस्या समाधानका लागि काम भइरहेको भन्दै आउँदो 500 दिनभित्र काम सकिने दावी गर्नुभएको हो।
3: भूमि समस्या समाधान समिति मार्फत स्थानीय तहसँग समन्वय गरी निवेदन संकलन, प्रमाणीकरण, नाभजाँच लगायतका कार्यहरू सञ्चालन भइरहेका छन्। विगतमा संकलन गरिएका जम्मा 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेका छन्। करिब 50,000 संख्यामा निवेदनहरू समितिको सूचना प्रणालीमा प्रविष्ट भइरहेको, 4 पालिकामा निवेदन संकलन बाँकी रहेको र 65 पालिकामा निवेदन दिन छुटफुट भएकाको लागि सूचना प्रकाशन गर्ने कार्य तत्कालै गर्ने कार्यक्रम रहेकाले थप संख्यामा निवेदनहरू प्राप्त हुने अपेक्षा गरिएको छ। यी सबै निवेदनहरूको प्रमाणीकरण गरी छिटो समयमा समस्या समाधान गर्नु चुनौतीपूर्ण रहे पनि आगामी 500 दिनभित्र चरणबद्ध रूपमा समस्या समाधान गर्ने नीति अवलम्बन गरिएको छ।
1: यसअघि प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसले निर्धन र सुकुम्बासीका लागि वर्तमान सरकार संवेदनहीन बनेको भन्दै आक्रोश पोखेको थियो। आज संसदमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेस संसदीय दलका नेता विष्णुराज आङदम्बेले निरीह नागरिकमाथि तुजुक नदेखाउन चेतावनी समेत दिनुभएको थियो।
4: सरकारको सफलता उसले कति डोजर चलायो भन्नेबाट होइन, नागरिकको जीवन कति सुरक्षित बनायो भन्नेबाट मापन गर्नुपर्छ। कुनै नागरिकको बसोबास गैर कानुनी थियो होला, तर उसको जन्म त गैर कानुनी थिएन होला नि। ऊ नेपाली भूमिमा जन्मिनु पनि गैर कानुनी थिएन होला नि। सभामहोदय, समाधानको नाममा हजारौं सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई वर्षायामको मुखमा जसरी वैकल्पिक व्यवस्था बिना विस्थापित गरियो, त्यो सरकारको मानवीय संवेदना शून्य भएको क्षण थियो। वृद्ध, अशक्त, गर्भवती र साना बालबालिकाको अवस्था बारे राज्यले सोच्नु पर्दैन? राज्य यति साह्रो संवेदनहीन बन्न मिल्छ? हिजो व्यवस्थापनको नाममा सुकुम्बासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने अनि आज त्यहाँबाट रातारात धपाउने, के यो देश ठुला भाडाको मात्रै हो? कालो चस्मा लाउने, कालै कोट र कालै प्यान्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्रै हो सभा महोदय? सुकुम्बासी, अव्यवस्थित बसोबासी, गरिब किसान र मजदुरहरूको चाहिँ यो देश होइन? यदि हो भने किन अत्याचार गरिन्छ? शक्तिहीन नागरिकमाथि, सत्ताको तुजुक शक्तिहीन नागरिकमाथि प्रयोग नगरौं। ख्याल होस्, नागरिकमाथि सरकारको विजय

0: ਕਈ ਲਈ ਹੁੰਦਾ ਹੀ ਨਾ।
1: अब खबर फटाफट।
2: कालीकोटमा विषादी जोखिम न्यूनीकरण अभियान स्थानीय तह कृषि र स्वास्थ्य क्षेत्रसँग समन्वय गर्दै विषादी प्रयोग हुन नदिन समुदाय स्तरमा जनचेतना कार्यक्रम गरिँदै तनहुँ ब्यास एकको चार कुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण गर्दै पड्के पानी कुवा मर्मत र संरक्षणका लागि नगरपालिकाको 75,000 सहयोग सहित 60 परिवार गाउँलेको 5 दिन श्रमदान पनि। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा अनुमति बिना घुम्ती व्यापार गर्न रोक, स्वीकृति नलिई मोटरसाइकल टाँगा रिक्सा र मिनी ट्रकमा व्यापार गरेको पाइए कार्यवाही गरिने। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको मुन्धुम पार्क क्षेत्रमा 100 लाली गुराँसका बिरुवा रोपियो। डिभिजन वनले दिएका 500 लाली गुराँसका बिरुवा मध्ये बाँकी 400 बिरुवा चखेवा क्षेत्रमा चरणबद्ध रूपमा रोपिने।
1: फिफा अध्यक्षलाई ट्रम्पको फोनले अमेरिकी स्ट्राइकर बलो गुणमाथिको एक खेल प्रतिबन्ध हटेपछि विश्व फुटबलमा तरङ्ग।
3: अहिले सबै खबर गोल्ड कार्ड रेडियो।

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नागनगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा कर्णाली राजमार्गको दुर्घटना लगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन,
1: विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: होल्डिङ सेन्टरबाट निस्किन नचाहने सुकुम्बासी परिवारलाई सरकारले जबरजस्ती निकाल्ने हो,
2: उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन्, अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै खै छलफल गर्छौँ
0: आयोजना निर्देशकसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनी राजधानी किएभमाथिको पछिल्लो रुसी बमबारीको 12 घण्टाभन्दा बढी समयपछि पनि उद्धारकर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी किएभ र आसपासका क्षेत्रमा ज्यान गुमाउनेको संख्या 20 पुगेको बताइएको छ। युक्रेनको वायुसेनाले इन्टरसेप्टर क्षेप्यास्त्रको गम्भीर अभावका कारण पछिल्लो आक्रमणमा प्रयोग भएका 23 बलिस्टिक क्षेप्यास्त्रमध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे दृढ निर्णय लिन आग्रह गरेका छन्। पश्चिम श्रीलङ्काको एउटा कारागारमा 2 दिनसम्म चलेको दङ्गामा कम्तीमा 25 मृत्यु भएको छ भने 100 बढी घाइते भएका छन्। ती दङ्गाहरू नेगम्बो कारागारमा भएको झडपपछि सुरु भएका थिए। एकजना कैदीले लागु औषध तस्करी बारेको सूचना दिएको विषयमा विवाद भएपछि तनाव सुरु भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोनपछि फिफाले अमेरिकाका तर्फबाट विश्वकपका सर्वाधिक गोलकर्ता फलोरोन बल्गनमाथिको एक खेलको प्रतिबन्ध हटाउने निर्णय गरेको भन्ने विषयमा युरोपेली फुटबलको नियामक निकायले अविश्वास प्रकट गरेको छ। युईएफएले फुटबलका नियमहरूको पालना सुनिश्चित हुन छाडेमा खेलको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिएको हो। युईएफएको वक्तव्यबारे बीबीसीका वेन क्राउचर भन्छन्,
4: It is a very unusual statement.
3: यो एक अत्यन्त असामान्य वक्तव्य हो र निकै प्रभावशाली छ। उनीहरू के भन्छन् भने नियमहरूलाई अपवादको अधीन राख्न सकिँदैन, विशेष गरी कुनै प्रतियोगिताको बीचमा त झनै होइन। बीबीसीका वेन क्राउचर। युरोपेली संघका खेलकुद तथा संस्कृति मामिला सम्बन्धी आयुक्त ग्लेन मिकलेफले खेल सम्बन्धी निर्णय राजनीतिज्ञहरूले नभई खेलकुद निकायहरूले नै लिनुपर्ने बताएका छन्। फिफाले यस प्रकरणबारे अझै पूर्ण रूपमा स्पष्ट पारिसकेको छैन। राष्ट्रपति ट्रम्पले प्रतिबन्धको निर्णयलाई उनकै शब्दमा ठूलो अन्याय भनेका थिए। इरानका दिवंगत सर्वोच्च नेता अली खामेनेईको शवयात्रा अवलोकन गर्न तेहरानको केन्द्रभागमा मानिसहरूको विशाल भीड जम्मा भएको छ। खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणको पहिलो दिन मारिएका थिए। उक्त शवयात्रा पूरा हुन 10 घण्टाभन्दा बढी समय लाग्ने ठानिएको छ। अधिकारीहरूले उक्त जनसागरले शक्ति र विरोध प्रदर्शनको रूपमा काम गर्ने ठानेका छन्। र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स एआईबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम घटाउन र त्यसमा पनि विशेष गरी बालबालिकाको संरक्षणका लागि विश्वव्यापी रूपमा सामञ्जस्यपूर्ण नियमहरू बनाउन आह्वान गरेका छन्। राष्ट्रसङ्घले नेतृत्व गरेको एउटा एआई सम्बन्धी पहिलो विश्वव्यापी बैठकलाई जिनिभामा सम्बोधन गर्दै उनले एआई विकास गर्ने प्रविधि कम्पनीहरूले समेत यसको तीव्रतासँग तालमेल मिलाउन नसकिरहेका बताए। यो बीबीसी नेपाली सेवा हो।

0: प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारी बारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्। उनले भने,
1: सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: आजको बैठकमा सरकारको कामबारे सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले सरकारलाई प्रश्न गरेका थिए। उनीहरूले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको उल्लेख गरी सरकारलाई निर्देश गर्न माग समेत गरे। त्यसो गर्नेमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू पनि थिए। त्यसै मध्येका एक रमेश प्रसाईले प्रतिनिधि सभामा भने,
2: यसपटक जुन हालसालै दुर्घटना कर्णाली राजमार्गमा भएको छ, सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन, के मान्छे भीरमा अड्केर हार गुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकारसँग दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रोस्टममा उभिएर उत्तर दिनै पर्छ।
0: त्यस्तै काङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले पनि सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडी दुर्घटनापछि सरकारले समयमा नै उद्धार गर्न नसकेको बताइन्। कर्णालीकै सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदमा कर्णालीमा दुर्घटना हुँदा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए।
3: कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सम्माननीय सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारमा प्राथमिकतामा ठूला गफ आन्यो, तर व्यवहारमा कर्णाली परेन, कर्णालीलाई देखिएन।
0: गत साता सुर्खेतबाट कालीकोट जाँदै गर्दा दैलेख सडक खण्डमा गाडी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। उक्त घटनामा एकजनाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार कर्णाली नदीमा बेपत्ता भएका मानिसहरूको खोजी कार्य जारी छ। यसै साता कर्णाली प्रदेशका अन्य सडकहरूमा पनि दुर्घटनाहरू भएका छन्। अब अर्को विषय, उपत्यकाभित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये 1440 परिवारले आज साँझसम्म सो व्यवस्थापनको रकम बुझेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले दिएको म्यादभित्र करिब 1750 परिवारको निवेदन परेको र त्यसबाहेकका परिवारले निवेदन नदिएको उक्त समितिले जनाएको हो। यसै सन्दर्भमा हामीले उक्त समितिका आयोजना निर्देशक मचाकाजी महर्जनलाई सम्पर्क गरी सुरुमा अब आजसम्म नाम दर्ता नगर्ने परिवारले रकम पाउँदैनन् भनेर सोधेका छौँ।
4: अब फेरि भोलि आउनु भयो भने अझै एक मौका छ, तर हामीले समय दिएरै यो भोलि आए पनि हुन्छ भनेका छैनौँ। हाम्रो पेमेन्ट सिस्टम चाहिँ भोलि राति 12 बजे क्लोज हुन्छ। भोलिसम्म यस्तै घुम्दै आएका छौँ भने पनि हामी इन्टरटेन गर्छौँ, दिन्छौँ मिल्नेसम्मलाई।
0: अनि यी 1700 परिवारले चाहिँ अब जुन मासिक रूपमा 15,000 दिने भनिएको छ त्यो पनि पाउँछन् प्रत्येक महिना?
4: त्यो अब उहाँहरूलाई चाहिँ होल्डिङ सेन्टरबाट अब बाहिर निस्किनु पर्यो, आफ्नो व्यवस्था गरेर भाडा माल लिएर भए पनि बस्नु पर्यो भनेर हामीले उहाँहरूलाई इच्छित गरेका छौँ होइन। त्यही भएर होल्डिङ सेन्टरबाट अब उहाँहरू हामीले भने अनुसारको अब बाहिर आफ्नो हिसाबले व्यवस्था पनि गरेर बसिसकेपछि उहाँहरूलाई चाहिँ मासिक रूपमा भाडाको रकम पनि उपलब्ध गराउँदै जान्छौँ।
0: अहिलेसम्म यो रकम प्राप्त गरेर होल्डिङ सेन्टरबाट बाहिर निस्किने परिवारको संख्या चाहिँ कतिको धेरै देखिन्छ?
4: अब भर्खर भर्खरै निस्किनु भएको छ। हामीले राखेका होल्डिङ सेन्टरहरू मध्ये मसँग तथ्याङ्क भएको अनुसार नगरकोटको परिवार चाहिँ 36 परिवार थियो, अब नगरकोटका सबै गइसक्नु भएको छ। त्यस्तै चाहिँ यो बोडेको परिवार पनि सबै गइसक्नु भएको छ। 10-15 परिवार चाहिँ खरिपातीबाट पनि गइसक्नु छ भन्ने कुरा सुनेको छु। यो बस पार्क स्थित चाहिँ यो होटेलहरूबाट पनि अब जान थाल्नु भएको छ भन्ने कुरा आएको छ। जहाँसम्म लाग्छ भोलि पर्सिसम्ममा अधिकांश व्यक्तिहरू एडजस्ट गरेर बस्नुहुन्छ।
0: जस्तो अब त्यसरी होल्डिङ सेन्टरमा बस्ने त कति परिवारका सदस्यहरू बिरामी वा शारीरिक अपाङ्गता भएका शल्यक्रिया गरेर बसेकाहरू पनि छन्, उनीहरूको हकमा के हुन्छ?
4: त्यो कुरा पनि हामीले आज छलफल गऱ्यौँ, मैले कुरा राखेको थिएँ, अनि त्यो अनुसार चाहिँ सिडो साहबसँग पनि हाम्रो अन्डरस्ट्यान्डिङ भएको छ। भोलि हामी एउटा टिम खटाउँदैछौँ, त्यो अति विपन्न शारीरिक अस्वस्थता भएका अपाङ्ग प्यारालाइस

0: भइसकेका एकदम वृद्ध औषधि उपचार गरेका बिरामी अनि सुत्केरी महिला आदिको चाहिँ तथ्याङ्क सर्वेक्षण गरेर कति परिवार छन् उहाँहरूको चाहिँ एकिन विवरण लिएर आउने, त्यसपछि उहाँहरूलाई सुतै के गरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ। त्यति नगरेसम्मलाई उहाँहरूलाई त्यहाँबाट निकाल्नु पर्ने राखिराख्नु भनेको छ हामीले। अब आश्रय दिनै पर्छ त्यस्ता व्यक्तिहरूलाई, यस्तो बर्खामा बाहिर जाउ भनेर त्यतिकै बाहिर गेट बाहिर हुलिएर पनि राज्यले गर्न खोजे त्यो पनि होइन।
1: जस्तो कतिपय चाहिँ अब नाम दर्ता पनि नगर्ने र रकम नलिने र होल्डिङ सेन्टरबाट हामी जान पनि चाहन्नौ भन्ने परिवारलाई चाहिँ अब पहिला जसरी उहाँहरू बसिरहेको ठाउँबाट निकालिएको थियो त्यसै गरी जबरजस्ती बाहिर निकाल्ने हो।
0: अब पैसा लिएर जानु अथवा पैसा नलिएर जानु उहाँहरूको स्वैच्छिक इच्छा भयो, तर सरकारले राखुन्जेलसम्मलाई बिना भेदभाव सबैलाई समान व्यवहार गरेर राखिएको अवस्था छ। अब सरकारले चाहिँ अब धेरै समय यो होल्डिङ सेन्टरमा राखिराख्दाखेरि विभिन्न विचलनहरू आउँछ, मानसिक असन्तुलनहरू आउने, समाजबाट विमुख हुने, तिरस्कृत हुने जाने, अनि उहाँहरूको काम गर्ने क्षमता कार्य गर्ने शैली पनि क्षीण हुँदै जाने भएको हुनाले अब सधैँ धेरै समय यसरी राखिराख्नु हुँदैन भन्ने नै हो मेन उद्देश्य। त्यो भए हुनाले उहाँहरूलाई ब्याक टु द सोसाइटीमा लान खोजेको हो। त्यो कुरा उहाँहरूलाई बुझाइदिएका छौँ, उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन्, अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै खेल छौँ गर्छौँ।
1: कतिपय परिवारले हामीसँगै कुरा गर्दाखेरि हामी बाहिर कोठा भाडा लिउन त भनेर जाँदाखेरि ओहो यिनीहरू त सुकुम्बासी हुन् यिनीहरूलाई दिन हुँदैन भनेर घरबेटीले भाडा पनि दिँदैनन् हामीलाई भन्ने गुनासो पनि थियो। घर भाडामा बस्न नै नपाउने हो भने त निस्किन पनि गाह्रो होला नि उहाँहरूलाई।
0: नेपालीलाई चाहिँ कोमल मनै भन्छन् क्या, एकजनाले त्यस्तो भन्यो भन्नेमा सबै त्यस्ता पनि होइनन्। त्यो भए हुनाले यसरी प्रयास गरेर एक ठाउँमा त्यस्तो जवाब पायो भने मन खुसरुक्क नपार्नुहोस् भनेछौँ हामीले। एक न एक ठाउँमा भेटिहाल्छ, जुरिहाल्छ भनेर कुरा गरेका छौँ। अलिकति प्रयास चाहिँ गर्नु पर्यो भनेको छौँ। अब उहाँहरू हस् भनेर त्यही अनुसार चाहिँ कोसिस गर्ने हिसाबले नै लागिराख्नु भएको छ। अब बस्ने ठाउँमा होटेलमा बसेका बाहेक अरूलाई चाहिँ बस्ने ठाउँमा एक दुई दिन बस्नुलाई चाहिँ हामीले निकालिहाल्नुपर्छ भनेर भनेको छौँ।
1: खानाको पनि व्यवस्था हुन्छ?
0: अब खानाको चाहिँ 19 गतेबाट हामीले अब यो बन्द गर्नु पर्यो भन्ने निर्देशन छ, त्यही अनुसार चाहिँ हामीले बन्द गर्ने भन्ने हिसाबले नै गएको छ। खाना आफै कतै जो गरेर खायो भने पनि अब बस्नुलाई त्यहाँ भएपछि सहज होला भन्ने लाग्छ हामीलाई।
1: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जन। अब अन्त्यमा देश बाहिरको एउटा प्रसंग। युक्रेनको राजधानी कियेभ माथिको पछिल्लो रूसी बमबारीको 12 घण्टा भन्दा बढी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी कियेभ र आसपासका क्षेत्रमा मृत्यु हुनेहरूको संख्या 20 पुगेको बताइएको छ। युक्रेनी वायुसेनाको इन्टरसेप्टर क्षेप्यास्त्रहरूको गम्भीर अभाव भएका कारण रूसले आइतबार राति कियेभतर्फ प्रहार गरेका 23 बलिस्टिक क्षेप्यास्त्रहरू मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: युक्रेनी वायुसेनाका अनुसार रुसलाई कियेभसँग इन्टरसेप्टर क्षेप्यास्त्र लगभग सकिएको थाहा थियो र त्यसैले गर्दा बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिएको हो। ती हमलाहरूपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सैनिकहरू क्रूज क्षेप्यास्त्र र ड्रोन हमलाहरू रोक्न सफल भएका तर बलिस्टिक क्षेप्यास्त्र रोक्न नसकेका बताए। जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे उनकै शब्दमा दृढ़ निर्णय लिन आग्रह गरेका छन्। प्याट्रियट क्षेप्यास्त्रहरू सहयोगी देशका भण्डारमै रहिरहँदा रूसलाई आवासीय भवनहरूमा आक्रमण जारी राख्न थप प्रोत्साहन मिल्ने उनको भनाइ छ। आइतबारको व्यापक रूसी आक्रमणका क्रममा 68 क्षेप्यास्त्र र 351 ड्रोन प्रयोग गरिएको जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरिएको एउटा पोस्टमा उल्लेख गरेका छन्। लगत्तै बिहान राजधानी कियेभका विभिन्न स्थानमा विनाशका व्यापक दृश्य देखिएका थिए।
1: बीबीसी विवरणमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: Details of all our services are at bbcworldservice.com.

0: विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणले टेली कम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम डेरा मक्स भ्रष्टाचार प्रकरणमा तत्कालीन अध्यक्षसहित तीनजनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीश त्रय हेमन्त रावल, डेली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सो फैसला सुनाएको हो। तत्कालीन अध्यक्ष दिगम्बर झालाई एक वर्ष, तत्कालीन सदस्य द्वय धनराज केवाली र टीका प्रसाद उप्रेतीलाई 6 महिनाको कैद सजाय तोकिएको छ। साथै उनीहरू तीनजनालाई जनाही 50,000 जरिवाना पनि तोकिएको छ। यस्तै टेरा मक्स भ्रष्टाचार प्रकरणमा पूर्व संचार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतलाई सफाई दिएको छ। असार 16 गतेदेखि न्यायाधीश त्रय रावल, श्रेष्ठ र कोइरालाको इजलासमा टेरा मक्स भ्रष्टाचारमा निरन्तर सुनवाई भइरहेको थियो। आज सुनवाई सकेपछि विशेष अदालतले पूर्व मन्त्री बस्नेतलाई सफाई सुनाएको हो। यस्तै नेपाल टेरा मक्स प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरूषोत्तम खनाल लगायतले टेरा मक्स भ्रष्टाचार मुद्दामा सफाई पाएका छन्। विशेष अदालतले खनालसहित प्राधिकरणका कर्मचारीहरू दिपेश आचार्य, अच्युत नन्द मिश्र, सुरेन्द्रलाल हाडा, विजय कुमार राई, रेवती राम पन्त, सुरेश बस्नेत, हिरण्य प्रसाद बस्तकोटी र सन्दीप आचार्यलाई सफाई दिएको हो। खनालले अध्यक्ष पदबाट राजीनामा दिएर प्राधिकरणबाट बाहिरिसकेका छन्। आचार्य, राय र हाडा प्राधिकरणका निर्देशक हुन्। यस्तै पन्त, मिश्र, बस्नेत, बस्ताकोटी र अधिकारी प्राधिकरणका उपनिर्देशक हुन्। विशेष अदालतले यी कर्मचारीलाई सफाई दिएसँगै मुद्दा दायर भएपछि 2022 जेठ 1 गतेदेखि निलम्बित भएका उनीहरू अब कार्यालय फर्केर काम गर्न पाउनेछन्। यस्तै बायन राइस एसएएल नामक आपूर्तिकर्ता र त्यसको मुख्य व्यक्ति, प्रमुख कार्यकारी अधिकृत जमल अनुटी र स्थानीय एजेन्ट ट्रेडलिङ प्राइभेट लिमिटेड तथा अध्यक्ष दिलीप कुमार गुरुङलाई पनि अदालतले सफाई दिएको छ। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र समाधान गरिने बताउनु भएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री रावल,
1: भूमि समस्या समाधान समिति मार्फत स्थानीय तहसँग समन्वय गरी निवेदन संकलन, प्रमाणीकरण, नाप जाँच लगायतका कार्यहरू सञ्चालन भइरहेका छन्। विगतमा संकलन गरिएका जम्मा 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेका छन्। करिब 50,000 संख्यामा निवेदनहरू समितिको सूचना प्रणालीमा प्रविष्ट भइरहेको, 4 पालिकामा निवेदन संकलन बाँकी रहेको र 65 पालिकामा निवेदन दिन छुटफुट भएकाको लागि सूचना प्रकाशन गर्ने कार्य तत्कालै गर्ने कार्यक्रम रहेकाले थप संख्यामा निवेदनहरू प्राप्त हुने अपेक्षा गरिएको छ। यी सबै निवेदनहरूको प्रमाणीकरण गरी छिटो समयमा समस्या समाधान गर्नु चुनौतीपूर्ण रहे पनि आगामी 500 दिनभित्र चरणबद्ध रूपमा समस्या समाधान गर्ने नीति अवलम्बन गरिएको छ।
0: कांग्रेसका इतर पक्षका नेता मीन विश्वकर्माले सदस्यता अदावधिकको अर्थ नभएको तर्क गर्नुभएको छ। आज चुनदेवीमा बसेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता विश्वकर्मा,
2: नै विषय नै उहाँहरूले पार्टीमा अनेकता सिर्जना गर्न प्रारम्भ गर्नुभयो। यदि उहाँले पार्टी एकता गर्न खोज्नु भएको थियो भने स्वयं अहिलेका सभापति गगन कुमार थापा महामन्त्री हुँदा सदस्यता व्यवस्थापन समितिको प्रमुख भएर आफैले टुङ्ग्याएको क्रियाशील सदस्यतालाई आफैले अर्को मापदण्ड चाहिँ सिर्जना गरेर जुन विवाद सिर्जना गरिदिनु भएको छ, अहिले अध्यावधिले खासै अर्थ राखेन। अध्यावधि गरेका साथीहरू नै पार्टी छोडिराख्नु भएको छ। जनताको जनप्रतिनिधिहरूले पार्टी छोडिराख्नु भएको छ। त्यसैले यो पार्टीबाट वितृष्णा जे ढङ्गले उत्पन्न भएको छ त्यसलाई रोक्नका लागि पनि यो
0: सरकारले निजामती कर्मचारी सम्बद्ध युनियन र संगठनका 8 भवन र अरू संरचना खाली गर्न निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गर्दै सरकार कर्मचारी युनियन र संगठनका संरचना खाली गर्न निर्देशन दिएको हो। यसअघिका युनियन संगठन र संघहरूले सरकारी जग्गा भोगाधिकार प्राप्त गरेर ती जग्गामा बनाएका संरचना तथा हालमा दिएको भए पनि 3 दिनभित्र वा पूर्ण रूपमा खाली गराउन भनिएको छ। संरचना खाली गराएर सम्पत्तिको जिम्मेवारी सहित

0: प्रतिनिधि सभा बैठकको सुन्ने समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। रासोपा सांसद आशिका तामाङले बर्ड फ्लू बारे किसान विरोधी रिङटोन बजाएको भन्दै नेपाल टेलिकममाथि प्रश्न उठाउनु भयो।
1: किसानहरूले बजारमा बर्ड फ्लूको हल्ला र त्रासका कारण गम्भीर समस्या भोगिरहेको जानकारी गराउनु भएको छ। यसबाट कुखुराको मासु तथा अण्डाको माग घट्ने, बजार मूल्यमा गिरावट आउने र किसानको ठूलो लगानीमा जोखिम पर्ने अवस्था सिर्जना भएको छ। पुष्टि हुने प्रक्रियामा रहँदै गर्दा नेपाल टेलिकमको रिङटोनमा नेपाली कृषकलाई मार पर्ने सूचना समेत सम्प्रेषण गरियो। यस सन्दर्भमा वास्तविक प्रयोगशाला परीक्षण प्रमाणका आधारमा पुष्टि भएका हुन् कि केवल आशंका आधारमा जारी भएका हुन्, यो विषयमा स्पष्टता दिन अत्यन्त आवश्यक देखिन्छ।
0: काङ्ग्रेस सांसदले रीना उप्रेतीले अब पूरा ग्यास सिलिन्डर वितरण गर्न माग गर्नुभयो।
2: सरकारले यो सिलिन्डर 14.2 केजीको आइस आउँथ्यो, तर गत चैतदेखि आधा 7.1 केजीको वितरण व्यवस्था लागू गरेका कारण आम उपभोक्ता ग्यासको सिलिन्डर कतै ग्यास कमी छ कि भनेर शङ्काका साथै ठगीको महसुस गरिरहेका छन्। त्यसैले सभामुख महोदय, पर्याप्त मौजात उद्योगमा हुँदाहुँदै पनि पूर्ण सिलिन्डर किन नदिएको, यो निर्णय कतिन्जेलसम्म लागू गर्ने हो र यसको मार उपभोक्ताले कहिलेसम्म पाउने हो र सरकारसँग सभामुख मार्फत पूर्ण सिलिन्डर 14.2 को ग्यास वितरण गरियोस् भनी सरकारको ध्यान आकर्षण गराउँछु।
0: रासोपा सांसद राजन गौतमले शून्य समयमा उठाइएका विषयहरूको जवाफ नपाएको भन्दै आक्रोश पोख्नु भयो।
3: प्रतिनिधि सभाको हामीले नै बनाएको नियमावलीको नियम 15 को उपनियम 2 ले के भन्छ भन्दा, आकस्मिक शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमा दिनुपर्नेछ। कि त्यो जवाफ हामीले आजसम्म पाएका छौँ? आज 31 बैठकसम्म आइपुग्दाखेरि कतिपय जवाफहरू हामीले प्राप्त गर्न सकेका छैनौँ। आज शून्य समयमा यो शून्य समयको महत्वको विषयमा यो सदन मार्फत नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गर्न चाहन्छु।
0: भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र समाधान गरिने दावी गर्नु भएको छ। विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले सुकुम्बासी समस्या समाधानका लागि काम भइरहेको भन्दै आउँदो 500 दिनभित्र काम सकिने दावी गर्नु भएको हो।
4: भूमि समस्या समाधान समिति मार्फत स्थानीय तहसँग समन्वय गरी निवेदन संकलन, प्रमाणीकरण, नाप जाँच लगायतका कार्यहरू सञ्चालन भइरहेका छन्। विगतमा संकलन गरिएका जम्मा 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेका छन्। करिब 50,000 को संख्यामा निवेदनहरू समितिको सूचना प्रणालीमा प्रविष्ट भइरहेको, 4 पालिकामा निवेदन संकलन बाँकी रहेको र 65 पालिकामा निवेदन दिन छुटफुट भएकाको लागि सूचना प्रकाशन गर्ने कार्य तत्कालै गर्ने कार्यक्रम रहेकाले थप संख्यामा निवेदनहरू प्राप्त हुने अपेक्षा गरिएको छ। यी सबै निवेदनहरूको प्रमाणीकरण गरी छिटो समयमा समस्या समाधान गर्नु चुनौतीपूर्ण रहे पनि आगामी 500 दिनभित्र चरणबद्ध रूपमा समस्या समाधान गर्ने नीति अवलम्बन गरिएको छ।
0: एसियाली विकास बैंक एडीबीले नेपाल सरकारलाई 16,50,00,000 अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।
5: अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र एडीबी बीच 2 छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएको छ। सो सहुलियतपूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन तथा भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च हुनेछ। अर्थमन्त्री डाक्टर सोनी मोहगले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा भएको सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र एडीबीका तर्फबाट नेपाल आवासीय नियोगका देशीय निर्देशक आर्णो कोशवाले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि 11,50,00,000 अमेरिकी डलर र भन्सार प्रशासनको आधुनिकीकरणका लागि 5 करोड़ अमेरिकी डलर परिचालन गरिनेछ।
0: बेलायतका औषधि पसलहरूले तौल घटाउने चक्की औषधिको माग ह्वात्तै बढ़न थालेको बताएका छन्। भद्दा जीव भएका वयस्कहरूको तौल घटाउने विभोगी चक्की औषधि केही औषधि पसलमा उपलब्ध छ। सुई लगाउन मन नगर्नेहरूका लागि यो चक्की औषधि बनाइएको हो। पोषणविदहरूले भने आपराधिक मानसिकता भएकाहरूले भने सुई लगाउने भन्दा चक्की औषधिमा उपभोक्तालाई ठग्न सक्ने भन्दै सजग गराएका छन्। नुमानकी पोषणविद जियो ग्रिफिथ्सले सस्तो मूल्यमा दिन्छौ भन्ने वेबसाइटका कुरामा विश्वास नगर्न सुझाउनु भएको छ।
6: Make sure that you're actually being given a prescription by a qualified prescriber. And that will mean that they've reviewed your medical history, other medications and your weight status to make sure that this medication is safe and appropriate for you.
0: र काङ्ग्रेस संस्था तर्फपक्षले सम्पर्क कार्यालय खोलेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले काठमाडौँको चुन्देरीमा कार्यालय।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: in America's knockout match against Belgium tonight. Europe's football governing body, UEFA, said the decision crossed a red line. Sky's Alex Rossi has the latest.
1: What we do know is that Donald Trump appears to have personally intervened after Florian Balogun was sent off against Bosnia-Herzegovina. He phoned Gianni Infantino, the president of FIFA, and he complained. He said that the red card was unfair. Now, what we don't know is whether that was the cause that led to the effect. That is denied by FIFA, and it is denied by Donald Trump.
0: Meanwhile,
2: यदि उहाँले पार्टी एकता गर्न खोज्नु भएको थियो भने स्वयं अहिलेका सभापति गगन कुमार थापा महामन्त्री हुँदा सदस्यता व्यवस्थापन समितिको प्रमुख भएर आफैले टुङ्ग्याएको क्रियाशील सदस्यतालाई आफैले अर्को मापदण्ड चाहिँ सिर्जना गरेर जुन विवाद सिर्जना गरिदिनु भएको छ अहिले अध्यावधिले खासै अर्थ राखेन. अध्यावधि गरेका साथीहरू नै पार्टी छोडिराख्नु भएको छ जनताको जनप्रतिनिधिहरूले पार्टी छोडिराख्नु भएको छ. त्यसैले यो पार्टीबाट वितृष्णा जे ढङ्गले उत्पन्न भएको छ त्यसलाई रोक्नका लागि पनि यो सम्पर्ककारले कुरा हाम्रो दायित्व हो भनेर हामी काम गरिराखेका छौँ.
3: नेपाली काँग्रेसले निर्धन र सुकुम्बासीका लागि वर्तमान सरकार संवेदनहीन बनेको टिप्पणी गरेको छ. संसदमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेस संसदीय दलका नेता भीष्म राज आङदेम्बेले निरीह नागरिकमाथि तुजुक नदेखाउन चेतावनी दिनुभयो.
4: सरकारको सफलता उसले कति डोजर चलायो भन्नेबाट होइन, नागरिकको जीवन कति सुरक्षित बनायो भन्नेबाट मापन गर्नुपर्छ. कुनै नागरिकको बसोबास गैर कानुनी थियो होला, तर उसको जन्म त गैर कानुनी थिएन होला नि. ऊ नेपाली भूमिमा जन्मिनु पनि गैर कानुनी थिएन होला नि. सभामुमोदय, समाधानको नाममा हजारौं सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई वर्षायामको मुखमा जसरी वैकल्पिक व्यवस्था बिना विस्थापित गरियो त्यो सरकारको मानवीय संवेदना शून्य भएको छन्थ्यो. वृद्ध, अशक्त, गर्भवती र साना बालबालिकाको अवस्था बारे राज्यले सोच्नु पर्दैन? राज्य यति साह्रो संवेदनहीन बन्न मिल्छ? हिजो व्यवस्थापनको नाममा सुकुम्बासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रयस्थलमा राख्ने अनि आज त्यहाँबाट रातारात धपाउने के यो देश ठुला बडाको मात्रै हो? कालो चस्मा लाउने, कालै कोट र कालै प्यान्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्रै हो सभा महोदय? सुकुम्बासी, अव्यवस्थित बसोबासी, गरिब, किसान र मजदुरहरूको चाहिँ यो देश होइन? यदि हो भने किन अत्याचार गरिन्छ शक्तिहीन नागरिकमाथि? सत्ताको तुजुक शक्तिहीन नागरिकमाथि प्रयोग नगरौं. ख्याल होस्, नागरिकमाथि सरकारको विजय कहिल्यै हुँदैन.
3: अब खबर फटाफट.
5: कालीकोटमा विषादी जोखिम न्यूनीकरण अभियान स्थानीय तह, कृषि र स्वास्थ्य क्षेत्रसँग समन्वय गर्दै विषादी प्रयोग हुन नदिन समुदाय स्तरमा जनचेतना कार्यक्रम गरिँदै. तनहो ब्यास एकको चार कुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण गर्दै पड्के पानी कुवा मरमत र संरक्षणका लागि नगरपालिकाको 75,000 सहयोग सहित 60 परिवार गाउँलेको 5 दिन श्रमदान पनि. कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा अनुमति बिना घुम्ती व्यापार गर्न रोक, स्वीकृति नलिई मोटरसाइकल, टाँगा, रिक्सा र मिनी ट्रकमा व्यापार गरेको पाइए कार्यवाही गरिने. सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको मुन्धुम पार्क क्षेत्रमा 100 लाली गुराँसका बिरुवा रोपियो. डिभिजन वनले दिएका 500 लाली गुराँसका बिरुवा मध्ये बाँकी 400 बिरुवा चखेवा क्षेत्रमा चरणबद्ध रूपमा रोपिने. दलित समुदायसँग अन्तर्जातीय बिहे गरेका 25 म्याग्दीको मालिका गाउँपालिकाको सम्मान, 25 3,500 दरले नगद वितरण. जनकपुर धाम उपमहानगर पशु चौपाया छाडा छाड्नेलाई कार्यवाही गर्दै 500 भन्दा बढी छाडा पशु चौपाया नियन्त्रणमा, छाडा छाड्ने धनीलाई 5,000 तिराउँदा 7,00,000 भन्दा बढी जरिवाना संकलन. र खोटाङको दिक्तेलमा मजुवागढी मूर्ति कार्यशालाको सन्दर्भ पारेर 10 कलाकार र 1 संचारकर्मीलाई नागिन आर्ट एकेडेमीको सम्मान, ललित कला डायमण्ड व्यक्ति घोषित गर्दै नवलपरासीका नरबहादुर विकर र चितवनकी इन्दिरा श्रेष्ठ कमलालाई 50,000 नगद सहित सम्मान.
3: फिफा अध्यक्षलाई ट्रम्पको फोनले अमेरिकी स्ट्राइकर बालोगुनमाथिको एक खेल प्रतिबन्ध हटेपछि विश्व फुटबलमा तरङ्ग आएको छ.
6: फिफाको निर्णयप्रति बेल्जियम फुटबल संघले आपत्ति जनाएको छ. बालोगुनले आफू विरूद्धको खेल खेल्न पाउने भएपछि बेल्जियम असन्तुष्ट भएको हो. फिफाको निर्णय र ट्रम्पको भूमिका बारे सामाजिक सञ्जालमा आक्रोश समेत जन्माएको छ. ट्रम्पले व्यक्तिगत रूपमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गर्दै अमेरिकी खेलाड़ीमाथिको एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेपछि फिफाले एक खेलको निलम्बन तत्काल लागू नगर्ने निर्णय गरेको हो. जुलाई 1 बोस्निया विरूद्ध रातो कार्ड पाएका बालगुनले अब बेल्जियम विरूद्ध अन्तिम स्वरूपको खेल खेल्न पाउनेछ.

0: राप्रपाले ल्यान्ड रोभर गाडी आयातमा भएको अरबौंको करछली र अनियमितताका विषयमा संसदमा प्रश्न उठाएको छ। बैठकमा बोल्दै राप्रपा सांसद खुशबु ओली,
1: नेपालमा आयात गरिएका 16 ल्यान्ड रोभर मध्ये 6 डिजेल सवारीलाई झुटो विवरण पेश गरी प्लग इन हाइब्रिड भनेर घोषणा गरी भन्सार छली गरिएको छ र कैयौं संख्याका अन्य डिजेल गाडीलाई पेट्रोल गाडी भनेर भन्सार छली गरी भित्राइएको छ। विशेष गरी प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, सायद हाम्रा सम्मान्य प्रधानमन्त्रीज्यू त्यति बेला अनभिज्ञ हुनुहुन्थ्यो होला, तर यिनै गाडीहरू मध्ये एउटा गाडी चुनावको बखतमा हाम्रो प्रधानमन्त्रीज्यूले पनि चढ्नु भएको थियो। यसबाट प्रति गाडी करिब 1 करोड रुपियाँको दरले राज्यलाई करिब 6 करोड रुपियाँ राजस्व नोक्सानी भएको तथ्य अख्तियारको अनुसन्धानबाटै पुष्टि भइसकेको छ। तर प्रश्न उठ्छ, अनुसन्धान सम्पन्न भयो, प्रमाण भेटियो, तर आजसम्म अभियोजन भएको छैन न कसैलाई कारवाही भएको छ। यदि प्रमाणित राजस्व छलीको मुद्दा समेत कार्यान्वयनमा जाँदैन भने कानून कसका लागि हो? त्यसैले यो कर छलीको एउटा क्षेत्रलाई तत्काल दायरामा ल्याई राजस्व सङ्कलन गर्न र हाम्रो ढुकुटीमा केही पैसा थप गर्न म सरकारसँग आग्रह गर्दछु।
0: नेकपा एमाले सरकारले सञ्चालन गर्न लागेको ब्लूबस कति पनि सान्दर्भिक नभएको टिप्पणी गरेको छ। सांसद गुरु बराल,
2: छोरा र छोरी सँगै हिँड्दा छोरी गाडीमा चढ्नु पर्ने, छोरो प्रतीक्षा गर्नुपर्ने, बाबु र आमा सँगै हिँड्दा आमाले गाडी चढ्ने र बुबालाई पछि आवै भन्ने, यस्तै गरी श्रीमान र श्रीमती सँगै हिँड्दा मेरो त गाडी आयो है तपाईँ आउँदै गर्नु भन्ने अवस्था जो एउटा पैदा गर्न खोजेको छ, यो अत्यन्त गलत छ। हामीले आज सार्वजनिक यातायातमा अत्यन्त गम्भीर भएर सोच्नु पर्ने भएको छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधनका क्रममा संघीयता, समावेशी र धर्मनिरपेक्षतालाई दखलअन्दाजी नगर्न चेतावनी दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
3: यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको चाहिँ नि कुराकानीहरू भइराखेका छन्, सल्लाहहरू भइराखेका छन्, हामीलाई जानकारी प्राप्त छ। फन्डामेन्टल्स अफ द कन्स्टिट्युसनमा संघीयता, समावेशी र धर्मनिरपेक्षता, म चाहिँ यो तिनवटा कुरा देख्छु। यो तिनवटा कुरालाई तलमाथि हुने गरी दखलन्दाजी गर्न खोजियो भने फेरि देशमा चाहिँ नि दुर्घटना, हामीले जानेर नजानेर सचेतनाका साथ या बेहोसीमा त्यो दुर्घटना फेरि हामीले निम्त्याउन पुग्नेछौँ र विगतमा हामी जस्तै राजनीति गर्छु, देश बनाउँछु भन्ने खालका मान्छेहरूले गरेको खालको गल्ती हामी फेरि चाहिँ नि तपाईँको गर्न बाध्य हुनेछौँ जान अनजान। त्यसले गर्दाखेरि म यहाँहरू सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु त्यसतर्फ द फन्डामेन्टल्स, ती आधारभूत संरचनाहरू जुन छन्, ती आधारभूत संरचनाहरूलाई राखेर हामीले अरू के गर्ने हो, अरू हामी चाहिँ गर्न सक्छौँ, तर ती फन्डामेन्टल्सलाई नछोइयोस्।
0: यही असर 18 गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको बस दैलेखको कर्णाली नदीमा खसेको घटनाप्रति सरकार बेखबर भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। प्रतिनिधि सभा बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा मन्त्रीको सवारीका लागि हेलिकप्टर उडेको तर उद्धारमा नगएको भन्दै संसदमा आक्रोश पोख्नु भयो। यो घटनामा बससहित 5 बेपत्ता छन्। घटना भएकै समयमा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ जगदुल्ला हाइड्रो पावरका संरचना उद्घाटनका लागि डोल्पा जानु भएको थियो। राप्रपा सांसद साहिले यो घटनासँग जोडेर संसदमा आक्रोश पोख्नु भएको हो।
4: मेरो कर्णालीमा 18 गते गाडी नदीमा खस्यो, नदीको बीचमा मानिसहरू गुहार मागिरहेका थिए, हार गुहार गरिरहेका थिए, मलाई बचाऊ भनिरहेका थिए। एकजना मान्छे भिरमा अट्किराख्नु भएको थियो, उहाँले जीवनको भिख मागिराख्नु भएको थियो। उनीहरूको गुहार नदीको किनार थर्कियो, डाको लगाउँदा लगाउँदै स्वर सुक्यो, स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो, गाडी नदीमा डुब्यो, भिरमा अट्केको मान्छेको मृत्यु भयो। डाको लगाउँदा स्वर सुक्यो, आशा सक्यो, तर उद्धार आएन। सम्माननीय सभा मध्ये त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो। सम्माननीय सभा महोदय, सरकारका केन्द्रीय मन्त्री कर्णालीको आकाशमा हेलिकप्टरमा घुमिराख्नु भएको थियो, तर यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागभण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए। सम्माननीय सभा महोदय, त्यो दृश्य, तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिनुहोस् भनेर हार गुहार मागिरहेका थिए। सम्माननीय सभा महोदय, उद्धार टोलीसँग साधन थिएन, मैले पनि तत्काल फोन गरेको थिएँ त्यहाँको डिआइजीसँग, सशस्त्र प्रहरीको चिफसँग, साधन थिएन। सुर्खेतबाट दुर्घटना भएको ठाउँमा जान 5 लाग्छ। सम्माननीय सभा महोदय, हेलिकप्टर आकाशमा घुम्दै गर्दा एउटा हेलिकप्टर पठाउने क्षमतासम्म सरकारसँग भएन, अनि काम कसका लागि गरिराखेका छौँ हामी? भाषण किन ठोकिरहेछौँ? त्यसको जवाफ चाहिन्छ। यो देश सबको साझा हो। सम्माननीय सभा महोदय,
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको छ। सिंहदरबारमा आयोजित विशेष बैठकमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने स्पष्ट पार्नु भएको छ। बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफुल तथा तरकारी व्यवसाय महासंघ लगायतको उपस्थिति थियो।

0: समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सरकारले निजामती कर्मचारी सम्बद्ध युनियन र संगठनका 8 भवन र अरू संरचना खाली गर्न निर्देशन दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरेर सरकार कर्मचारी युनियन र संगठनका संरचना खाली गर्न निर्देशन दिएको हो। यसअघिका युनियन संगठन र संघहरूले सरकारी जग्गा भोगाधिकार प्राप्त गरेर ती जग्गामा बनाएका संरचना तथा हालमा दिएको भए पनि 3 दिनभित्रमा पूर्ण रूपमा खाली गराउन भनिएको छ। संरचना खाली गराएर सम्पत्तिको जिम्मेवारी सहित भवनको ताला चाबी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनु पर्ने सूचनामा भनिएको छ। समय सीमाभित्र खाली नगराएमा कार्यवाही गरिने चेतावनी समेत दिइएको छ। सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले व्यवसायी सुमार्गीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै अनुसन्धान अघि नबढाउन अन्तरिम आदेश गरेको हो। व्यवसायी सुमार्गीले आफूमाथि धेरै पटक अनुसन्धान भइरहेको उल्लेख गर्दै अनुसन्धान रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो। 2 साता अघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी सुमार्गीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको थियो। सो निर्णय विरूद्ध व्यवसायी सुमार्गी सर्वोच्च जानु भएको थियो। नेपाली काँग्रेसले वर्तमान सरकारले मुलुकलाई उत्तर कोरियाको तानाशाही शासनतिर लैजान खोजेको आरोप लगाएको छ। संसदमा बोल्दै नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सरकार लोकतान्त्रिक बाटोबाट बाहिरिन खोजेको भन्दै आक्रोश पोख्नु भयो।
1: लोकतन्त्रको अर्को महत्वपूर्ण आधार संवाद हो। सहमतिबाट अघि बढ्छ र असहमतिलाई पनि सम्मान गर्छ। तर विगत 100 दिनमा सरकारको कार्यशैली हेर्दा संवाद भन्दा दूरी, सहकार्य भन्दा टकराव र परामर्श भन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो। राष्ट्रिय महत्वको विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने थियो, तर सरकार एक्लै अघि बढ्न खोज्यो। स्मरण रहोस्, खुट्टा सुल्टो जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन। लोकतान्त्रिक बाटो सुल्टो हो। सुल्टोबाट आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ सही गन्तव्यमा पुग्न सकिँदैन। प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भइरहेको छ। यो राम्रो संकेत पटक्कै होइन।
0: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखर सहकारीका 248 पीड़ितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिवशिखर सहकारीका 1117 बचतकर्ताले रकम फिर्ता पाएका छन्। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। अब खबर फटाफट।
2: कालीकोटमा विषादी जोखिम न्यूनीकरण अभियान स्थानीय तह, कृषि र स्वास्थ्य क्षेत्रसँग समन्वय गर्दै विषादी प्रयोग हुन नदिन समुदाय स्तरमा जनचेतना कार्यक्रम गरिँदै तनहुँ व्यास 1 को 4 कुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण गर्दै पड्के पानी कुवा मरमत र संरक्षणका लागि नगरपालिकाको 75,000 सहयोग सहित 60 परिवार गाउँलेको 5 दिन श्रमदान पनि। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा अनुमति बिना घुम्ती व्यापार गर्न रोक, स्वीकृति नलिई मोटरसाइकल टाँगा रिक्सा र मिनी ट्रकमा व्यापार गरेको पाइए कार्यवाही गरिने। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको मुन्धुम पार्क क्षेत्रमा 100 लाली गुराँसका बिरुवा रोपियो। डिभिजन वनले दिएका 500 लाली गुराँसका बिरुवा मध्ये बाँकी 400 बिरुवा चखेवा क्षेत्रमा चरणबद्ध रूपमा रोपिने। दलित समुदायसँग अन्तर्जातीय बिहे गरेका 25 म्याग्दीको मालिका गाउँपालिकाको सम्मान, 25 3,500 दरले नगद वितरण। जनकपुर धाम उपमहानगर पशु चौपाया छाडा छाड्नेलाई कार्यवाही गर्दै 500 छाडा पशु चौपाया नियन्त्रणमा, छाडा छाड्ने धनीलाई 5,000 तिराउँदा 7,00,000 जरिवाना संकलन। र खोटाङको दिक्तेलमा मजुवागढी मूर्ति कार्यशालाको सन्दर्भ पारेर 10 कलाकार र 1 संचारकर्मीलाई नागिन आर्ट एकाडेमीको सम्मान, ललित कला डायमण्ड व्यक्ति घोषित गर्दै नवलपरासीका नरबहादुर विक र चितवनकी इन्दिरा श्रेष्ठ कमलालाई 50,000 नगद सहित सम्मान।
0: निर्माण व्यवसायीको खुट्टा भाँच्ने धम्की दिएर विवादमा परेका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अर्को अभिव्यक्ति पनि विवादमा परेको छ। मन्त्री लम्सालले तनहुँ शुक्ला गण्डकी नगरपालिकामा राष्ट्रपाका नेता तथा कार्यकर्तासँग भेटका क्रममा दिएको अभिव्यक्ति चर्चामा आएको हो। उहाँले कुनै मेयरले काम नगरे, जनतालाई अवहेलना गरे, सेवामा लापरवाही गरेमा जानकारी गराउनु भन्दै मेयरलाई पनि कार्यवाही गर्ने अभिव्यक्ति।

0: प्रतिनिधि सभा बैठकको सुन्ने समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। रासोपा सांसद आशिका तामाङले बर्ड फ्लू बारे किसान विरोधी रिङटोन बजाएको भन्दै नेपाल टेलिकममाथि प्रश्न उठाउनु भयो।
1: किसानहरूले बजारमा बर्ड फ्लूको हल्ला र त्रासका कारण गम्भीर समस्या भोगिरहेको जानकारी गराउनु भएको छ। यसबाट कुखुराको मासु तथा अण्डाको माग घट्ने, बजार मूल्यमा गिरावट आउने र किसानको ठूलो लगानीमा जोखिम पर्ने अवस्था सिर्जना भएको छ। पुष्टि हुने प्रक्रियामा रहँदै गर्दा नेपाल टेलिकमको रिङटोनमा नेपाली कृषकलाई मार पर्ने सूचना समेत सम्प्रेषण गरियो। यस सन्दर्भमा वास्तविक प्रयोगशाला परीक्षण प्रमाणका आधारमा पुष्टि भएका हुन् कि केवल आशंका आधारमा जारी भएका हुन्, यो विषयमा स्पष्टता दिन अत्यन्त आवश्यक देखिन्छ।
0: काङ्ग्रेस सांसदले रिना उप्रेतीले अब पूरा ग्यास सिलिन्डर वितरण गर्न माग गर्नुभयो।
2: सरकारले यो सिलिन्डर 14.2 केजीको आइस आउँथ्यो, तर गत चैतदेखि आधा 7.1 केजीको वितरण व्यवस्था लागू गरेका कारण आम उपभोक्ता ग्यासको सिलिन्डर कतै ग्यास कमी छ कि भनेर शङ्काका साथै ठगीको महसुस गरिरहेका छन्। त्यसैले सभामुख महोदय, पर्याप्त मौजात उद्योगमा हुँदाहुँदै पनि पूर्ण सिलिन्डर किन नदिएको, यो निर्णय कतिन्जेलसम्म लागू गर्ने हो र यसको मार उपभोक्ताले कहिलेसम्म पाउने हो र सरकारसँग सभामुख मार्फत पूर्ण सिलिन्डर 14.2 को ग्यास वितरण गरियोस् भनी सरकारको ध्यान आकर्षण गराउँछु।
0: रासोपा सांसद राजन गौतमले सुन्ने समयमा उठाइएका विषयहरूको जवाफ नपाएको भन्दै आक्रोश पोख्नु भयो।
3: प्रतिनिधि सभाको हामीले नै बनाएको नियमावलीको नियम 15 को उपनियम 2 ले के भन्छ भन्दा, आकस्मिक सुन्ने र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमा दिनुपर्नेछ। कि त्यो जवाफ हामीले आजसम्म पाएका छौँ? आज 31 बैठकसम्म आइपुग्दाखेरि कतिपय जवाफहरू हामीले प्राप्त गर्न सकेका छैनौँ। म आज सुन्ने समयमा यो सुन्ने समयको महत्वको विषयमा यो सदन मार्फत नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गर्न चाहन्छु।
0: भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र समाधान गरिने दावी गर्नु भएको छ। विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले सुकुम्बासी समस्या समाधानका लागि काम भइरहेको भन्दै आउँदो 500 दिनभित्र काम सकिने दावी गर्नु भएको हो।
4: भूमि समस्या समाधान समिति मार्फत स्थानीय तहसँग समन्वय गरी निवेदन संकलन, प्रमाणीकरण, नाप जाँच लगायतका कार्यहरू सञ्चालन भइरहेका छन्। विगतमा संकलन गरिएका जम्मा 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेका छन्। करिब 50,000 को संख्यामा निवेदनहरू समितिको सूचना प्रणालीमा प्रविष्ट भइरहेको, 4 पालिकामा निवेदन संकलन बाँकी रहेको र 65 पालिकामा निवेदन दिन छुटफुट भएकाको लागि सूचना प्रकाशन गर्ने कार्य तत्कालै गर्ने कार्यक्रम रहेकाले थप संख्यामा निवेदनहरू प्राप्त हुने अपेक्षा गरिएको छ। यी सबै निवेदनहरूको प्रमाणीकरण गरी छिटो समयमा समस्या समाधान गर्नु चुनौतीपूर्ण रहे पनि आगामी 500 दिनभित्र चरणबद्ध रूपमा समस्या समाधान गर्ने नीति अवलम्बन गरिएको छ।
0: एसियाली विकास बैंक एडीबीले नेपाल सरकारलाई 16,50,00,000 अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।
5: अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र एडीबी बीच 2 छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएको छ। सो सहुलियतपूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन तथा वनचार प्रशासनको आधुनिकीकरणमा खर्च हुनेछ। अर्थमन्त्री डाक्टर सोनी मोहागले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा भएको सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र एडीबीका तर्फबाट नेपाल आवासीय नियोगका देशीय निर्देशक आर्णो कोशवाले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि 11,50,00,000 अमेरिकी डलर र वनचार प्रशासनको आधुनिकीकरणका लागि 5 करोड़ अमेरिकी डलर परिचालन गरिनेछ।
0: बेलायतका औषधि पसलहरूले तौल घटाउने चक्की औषधिको माग ह्वात्तै बढ़न थालेको बताएका छन्। भद्दा जीव भएका वयस्कहरूको तौल घटाउने विभोगी चक्की औषधि केही औषधि पसलमा उपलब्ध छ। सुई लगाउन मन नगर्नेहरूका लागि यो चक्की औषधि बनाइएको हो। पोषणविदहरूले भने आपराधिक मानसिकता भएकाहरूले भने सुई लगाउने भन्दा चक्की औषधिमा उपभोक्तालाई ठग्न सक्ने भन्दै सजग गराएका छन्। नुमानकी पोषणविद जियो ग्रिफिथ्सले सस्तो मूल्यमा दिन्छौ भन्ने वेबसाइटका कुरामा विश्वास नगर्न सुझाउनु भएको छ।
6: Make sure that you're actually being given a prescription by a qualified prescriber. And that will mean that they've reviewed your medical history, other medications and your weight status to make sure that this medication is safe and appropriate for you.
0: यो
7: BFBS गोर्खा रेडियो हो। तुझे तक तक, तक

0: पार्टीमा अनेकता सिर्जना गर्न प्रारम्भ गर्नुभयो। यदि उहाँले पार्टी एकता गर्न खोज्नु भएको थियो भने स्वयं अहिलेका सभापति गगन कुमार थापा महामन्त्री हुँदा सदस्यता व्यवस्थापन समितिको प्रमुख भएर आफैले टुङ्ग्याएको क्रियाशील सदस्यतालाई आफैले अर्को मापदण्ड चाहिँ सिर्जना गरेर जुन विवाद सिर्जना गरिदिनु भएको छ, अहिले अध्यावधिले खासै अर्थ राखेन। अध्यावधि गरेका साथीहरू नै पार्टी छोडिराख्नु भएको छ जनताको जनप्रतिनिधिहरूले पार्टी छोडिराख्नु भएको छ। त्यसैले यो पार्टीबाट वितृष्णा जे ढङ्गले उत्पन्न भएको छ त्यसलाई रोक्नका लागि पनि यो
1: नेपाली काँग्रेसले निर्धन र सुकुम्बासीका लागि वर्तमान सरकार संवेदनहीन बनेको टिप्पणी गरेको छ। संसदमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले निरीह नागरिकमाथि तुजुक नदेखाउन चेतावनी दिनुभयो।
2: सरकारको सफलता उसले कति डोजर चलायो भन्नेबाट होइन, नागरिकको जीवन कति सुरक्षित बनायो भन्नेबाट मापन गर्नुपर्छ। कुनै नागरिकको बसोबास गैर कानुनी थियो होला, तर उसको जन्म त गैर कानुनी थिएन होला नि। ऊ नेपाली भूमिमा जन्मिनु पनि गैर कानुनी थिएन होला नि। सभामुमाउँदै समाधानको नाममा हजारौं सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई वर्षायामको मुखमा जसरी वैकल्पिक व्यवस्था बिना विस्थापित गरियो, त्यो सरकारको मानवीय संवेदना शून्य भएको छन्थ्यो। वृद्ध, अशक्त, गर्भवती र साना बालबालिकाको अवस्था बारे राज्यले सोच्नु पर्दैन? राज्य यति साह्रो संवेदनहीन बन्न मिल्छ? हिजो व्यवस्थापनको नाममा सुकुम्बासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रयस्थलमा राख्ने अनि आज त्यहाँबाट रातारात धपाउने, के यो देश ठुलाबाडाको मात्रै हो? कालो चस्मा लाउने, कालै कोट र कालै प्यान्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्रै हो सभा महोदय? सुकुम्बासी, अव्यवस्थित बसोबासी, गरिब किसान र मजदुरहरूको चाहिँ यो देश होइन? यदि हो भने किन अत्याचार गरिन्छ शक्तिहीन नागरिकमाथि? सत्ताको तुजुक शक्तिहीन नागरिकमाथि प्रयोग नगरौं। ख्याल होस्, नागरिकमाथि सरकारको विजय कहिल्यै हुँदैन।
1: अब खबर फटाफट।
3: कालीकोटमा विषादी जोखिम न्यूनीकरण अभियान स्थानीय तह, कृषि र स्वास्थ्य क्षेत्रसँग समन्वय गर्दै विषादी प्रयोग हुन नदिन समुदाय स्तरमा जनचेतना कार्यक्रम गरिँदै तनहुँ ब्यास एकको चार कुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण गर्दै पड्के पानी कुवा मरमत र संरक्षणका लागि नगरपालिकाको 75,000 सहयोग सहित 60 परिवार गाउँलेको 5 दिन श्रमदान पनि। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा अनुमति बिना घुम्ती व्यापार गर्न रोक, स्वीकृति नलिई मोटरसाइकल, टाँगा, रिक्सा र मिनी ट्रकमा व्यापार गरेको पाइए कार्यवाही गरिने। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको मुन्धुम पार्क क्षेत्रमा 100 लाली गुराँसका बिरुवा रोपियो। डिभिजन वनले दिएका 500 लाली गुराँसका बिरुवा मध्ये बाँकी 400 बिरुवा चखेवा क्षेत्रमा चरणबद्ध रूपमा रोपिने। दलित समुदायसँग अन्तर्जातीय बिहे गरेका 25 म्याग्दीको मालिका गाउँपालिकाको सम्मान, 25 3,500 दरले नगद वितरण। जनकपुर धाम उपमहानगर पशु चौपाया छाडा छाड्नेलाई कार्यवाही गर्दै 500 भन्दा बढी छाडा पशु चौपाया नियन्त्रणमा, छाडा छाड्ने धनीलाई 5,000 तिराउँदा 7,00,000 भन्दा बढी जरिवाना संकलन। र खोटाङको दिक्तेलमा मजुवागढी मूर्ति कार्यशालाको सन्दर्भ पारेर 10 कलाकार र 1 संचारकर्मीलाई नागिन आर्ट एकेडेमीको सम्मान, ललित कला डायमण्ड व्यक्ति घोषित गर्दै नवलपरासीका नरबहादुर विकर र चितवनकी इन्दिरा श्रेष्ठ कमलालाई 50,000 नगद सहित सम्मान।
1: फिफा अध्यक्षलाई ट्रम्पको फोनले अमेरिकी स्ट्राइकर बालोगुनमाथिको एक खेल प्रतिबन्ध हटेपछि विश्व फुटबलमा तरङ्ग आएको छ।
4: फिफाको निर्णयप्रति बेल्जियम फुटबल संघले आपत्ति जनाएको छ। बालोगुनले आफू विरुद्धको खेल खेल्न पाउने भएपछि बेल्जियम असन्तुष्ट भएको हो। फिफाको निर्णय र ट्रम्पको भूमिका बारे सामाजिक सञ्जालमा आक्रोश समेत जन्माएको छ। ट्रम्पले व्यक्तिगत रूपमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गर्दै अमेरिकी खेलाडीमाथिको एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेपछि फिफाले एक खेलको निलम्बन तत्काल लागू नगर्ने निर्णय गरेको हो। जुलाई 1 बोस्निया विरूद्ध रातो कार्ड पाएका बालोगुनले अब बेल्जियम विरूद्ध अन्तिम स्वरोको खेल खेल्न पाउनुहुनेछ। निर्णय सार्वजनिक भएको केही बेरमै ट्रम्पले आफ्नो ट्रुथ सोसल मार्फत फिफालाई धन्यवाद भन्नुभएको छ। फिफाले सही निर्णय गरेर ठूलो अन्याय सच्याएको ट्रम्पको भनाइ छ। बेल्जियमले भने यो विषयलाई कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्ससम्म लैजाने विषयमा सोचिरहेको जनाएको छ। फिफाले भने फिफा अनुशासन संहिताको धारा 27 अनुसार बालोगुनमाथि लगाइएको एक खेलको प्रतिबन्धको कार्यान्वयन 1 परीक्षण अवधिसम्म स्थगित गरिएको भन्दै यस्तै प्रकृतिको अर्को व्यवहार दोहोर्याएमा प्रतिबन्ध स्वत लागू हुने तर्क गरेको छ। निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यो रातो कार्ड कसरी उल्टियो
5: BFBS, Gorkha Radio.

0: अन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राप्रपाले ल्यान्ड रोभर गाडी आयातमा भएको अरबौंको कर छली र अनियमितताका विषयमा संसदमा प्रश्न उठाएको छ। बैठकमा बोल्दै राप्रपा सांसद खुशबु ओली,
4: नेपालमा आयात गरिएका 16 ल्यान्ड रोभर मध्ये 6 डिजेल सवारीलाई झुटो विवरण पेश गरी प्लग इन हाइब्रिड भनेर घोषणा गरी भन्सार छली गरिएको छ र कैयौं संख्याका अन्य डिजेल गाडीलाई पेट्रोल गाडी भनेर भन्सार छली गरी भित्राइएको छ। विशेष गरी प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, सायद हाम्रा सम्मानीय प्रधानमन्त्रीज्यू त्यति बेला अनभिज्ञ हुनुहुन्थ्यो होला, तर यिनै गाडीहरू मध्ये एउटा गाडी चुनावको बखतमा हाम्रो प्रधानमन्त्रीज्यूले पनि चढ्नु भएको थियो। यसबाट प्रति गाडी करिब 1 करोड रुपियाँको दरले राज्यलाई करिब 6 करोड रुपियाँ राजस्व नोक्सानी भएको तथ्य अख्तियारको अनुसन्धानबाटै पुष्टि भइसकेको छ। तर प्रश्न उठ्छ, अनुसन्धान सम्पन्न भयो, प्रमाण भेटियो, तर आजसम्म अभियोजन भएको छैन न कसैलाई कारवाही भएको छ। यदि प्रमाणित राजस्व छलीको मुद्दा समेत कार्यान्वयनमा जाँदैन भने कानुन कसका लागि हो? त्यसैले यो कर छलीको एउटा क्षेत्रलाई तत्काल दायरामा ल्याइ राजस्व सङ्कलन गर्न र हाम्रो ढुकुटीमा केही पैसा थप गर्न म सरकारसँग आग्रह गर्दछु।
3: नेकपा एमाले सरकारले सञ्चालन गर्न लागेको ब्लूबस कति पनि सान्दर्भिक नभएको टिप्पणी गरेको छ। सांसद गुरु बराल,
5: छोरा र छोरी सँगै हिँड्दा छोरी गाडीमा चढ्नुपर्ने, छोरो प्रतीक्षा गर्नुपर्ने, बाबु र आमा सँगै हिँड्दा आमाले गाडी चढ्ने र बुबालाई पछि आवै भन्ने, यस्तै गरी श्रीमान र श्रीमती सँगै हिँड्दा मेरो त गाडी आयो है तपाईँ आउँदै गर्नु भन्ने अवस्था जो एउटा पैदा गर्न खोजेको छ, यो अत्यन्त गलत छ। हामीले आज सार्वजनिक यातायातमा अत्यन्त गम्भीर भएर सोच्नु पर्ने भएको छ।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधनका क्रममा संघीयता, समावेशी र धर्मनिरपेक्षतालाई दखलअन्दाजी नगर्न चेतावनी दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
6: यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको चाहिँ कुराकानीहरू भइराखेका छन्, सल्लाहहरू भइराखेका छन्, हामीलाई जानकारी प्राप्त छ। फन्डामेन्टल्स अफ द कन्स्टिट्युसनमा संघीयता, समावेशी र धर्मनिरपेक्षता, म चाहिँ यो तिनवटा कुरा देख्छु। यो तिनवटा कुरालाई तलमाथि हुने गरी दखलन्दाजी गर्न खोजियो भने फेरि देशमा चाहिँ नि दुर्घटना, हामीले जानेर नजानेर सचेतनाका साथ या बेहोसीमा त्यो दुर्घटना फेरि हामीले निम्त्याउन पुग्नेछौँ। र विगतमा हामी जस्तै राजनीति गर्छु, देश बनाउँछु भन्ने खालका मान्छेहरूले गरेको खालको गल्ती हामी फेरि चाहिँ नि तपाईँको गर्न बाध्य हुनेछौँ जान अनजान। त्यसले गर्दाखेरि म यहाँहरू सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु, त्यसतर्फ द फन्डामेन्टल्स, ती आधारभूत संरचनाहरू जुन छन्, ती आधारभूत संरचनाहरूलाई राखेर हामीले अरू के गर्ने हो, अरू हामी चाहिँ गर्न सक्छौँ, तर ती फन्डामेन्टल्सलाई नछोइयोस्।
3: यही असर 18 गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको बस दैलेखको कर्णाली नदीमा खसेको घटनाप्रति सरकार बेखबर भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। प्रतिनिधि सभा बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा मन्त्रीको सवारीका लागि हेलिकप्टर उडेको तर उद्धारमा नगएको भन्दै संसदमा आक्रोश पोख्नु भयो। यो घटनामा बससहित 5 बेपत्ता छन्। घटना भएकै समयमा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ जगदुल्ला हाइड्रो पावरका संरचना उद्घाटनका लागि डोल्पा जानु भएको थियो। राप्रपा सांसद साहिले यो घटनासँग जोडेर संसदमा आक्रोश पोख्नु भएको हो।
7: मेरो कर्णालीमा 18 गते गाडी नदीमा खस्यो, नदीको बीचमा मानिसहरू गुहार मागिरहेका थिए, हार गुहार गरिरहेका थिए, मलाई बचाऊ भनिरहेका थिए। एकजना मान्छे भिरमा अड्किराख्नु भएको थियो, उहाँले जीवनको भिख मागिराख्नु भएको थियो। उनीहरूको गुहार नदीको किनार थर्कियो, डाको लगाउँदा लगाउँदै स्वर सुक्यो, स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो, गाडी नदीमा डुब्यो, भिरमा अड्किएको मान्छेको मृत्यु भयो। डाको लगाउँदा स्वर सुक्यो, आशा सक्यो, तर उद्धार आएन। सम्माननीय सभा मध्ये त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो। सम्माननीय सभा महोदय, सरकारका केन्द्रीय मन्त्री कर्णालीको आकाशमा हेलिकप्टरमा घुमिराख्नु भएको थियो, तर यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागभण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए। सम्माननीय सभा महोदय, त्यो दृश्य, तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिनुहोस् भनेर हार गुहार मागिरहेका थिए। सम्माननीय सभा महोदय, उद्धार टोलीसँग साधन थिएन, मैले पनि तत्काल फोन गरेको थिएँ त्यहाँको डिआइजीसँग, सशस्त्र प्रहरीको चिफसँग, साधन थिएन। सुर्खेतबाट दुर्घटना भएको ठाउँमा जान 5 लाग्छ। सम्माननीय सभा महोदय, हेलिकप्टर आकाशमा घुम्दै गर्दा एउटा हेलिकप्टर पठाउने क्षमतासम्म यो सरकारसँग भएन, अनि काम कसका लागि गरिराखेका छौँ हामी, भाषण किन ठोकिरहेछौँ, त्यसको जवाफ चाहिन्छ। यो देश सबको साझा हो। सम्माननीय सभा महोदय,
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको छ। सिंहदरबारमा आयोजित विशेष बैठकमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने स्पष्ट पार्नु भएको छ। बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसाय महासंघ
1: यो BFBS गोर्खा रेडियो हो।

यता होसी खोलाको माइत रङ जस्तो छ। फोहोर त सानोको देखेको थिए, अहिले त दोहोरो अङ्कुर हर लाग्दो भो भाइ छ।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सरकारले निजामती कर्मचारी सम्बद्ध युनियन र संगठनका 8 भवन र अरू संरचना खाली गर्न निर्देशन दिएको छ. भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरेर सरकार कर्मचारी युनियन र संगठनका संरचना खाली गर्न निर्देशन दिएको हो. यसअघिका युनियन संगठन र संघहरूले सरकारी जग्गा भोगाधिकार प्राप्त गरेर ती जग्गामा बनाएका संरचना तथा हालमा दिएको भए पनि 3 दिनभित्रमा पूर्ण रूपमा खाली गराउन भनिएको छ. संरचना खाली गराएर सम्पत्तिको जिम्मेवारी सहित भवनको ताला चाबी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनु पर्ने सूचनामा भनिएको छ. समय सीमाभित्र खाली नगराएमा कार्यवाही गरिने चेतावनी समेत दिइएको छ. सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ. न्यायाधीश बालकृष्ण ढकालको इजलासले व्यवसायी सुमार्गीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै अनुसन्धान अघि नबढाउन अन्तरिम आदेश गरेको हो. व्यवसायी सुमार्गीले आफूमाथि धेरै पटक अनुसन्धान भइरहेको उल्लेख गर्दै अनुसन्धान रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो. 2 साता अघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी सुमार्गीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको थियो. सो निर्णय विरुद्ध व्यवसायी सुमार्गी सर्वोच्च जानु भएको थियो. नेपाली काँग्रेसले वर्तमान सरकारले मुलुकलाई उत्तर कोरियाको तानाशाही शासनतिर लैजान खोजेको आरोप लगाएको छ. संसदमा बोल्दै नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सरकार लोकतान्त्रिक बाटोबाट बाहिरिन खोजेको भन्दै आक्रोश पोख्नु भयो.
4: लोकतन्त्रको अर्को महत्वपूर्ण आधार संवाद हो. सहमतिबाट अघि बढ्छ र असहमतिलाई पनि सम्मान गर्छ. तर विगत 100 दिनमा सरकारको कार्यशैली हेर्दा संवाद भन्दा दूरी, सहकार्य भन्दा टकराव र परामर्श भन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो. राष्ट्रिय महत्वको विषयमा साझा धारणा बनाएर अघि बढ्नु पर्ने थियो, तर सरकार एक्लै अघि बढ्न खोज्यो. स्मरण रहोस्, खुट्टा सुल्टो जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन. लोकतान्त्रिक बाटो सुल्टो हो. सुल्टो बाटो आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ सही गन्तव्यमा पुग्न सकिँदैन. प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भइरहेको छ. यो राम्रो संकेत पटक्कै होइन.
3: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ. समितिका अनुसार शिवशिखर सहकारीका 248 पीड़ितले बचत फिर्ता पाएका हुन्. हालसम्म शिवशिखर सहकारीका 1117 बचतकर्ताले रकम फिर्ता पाएका छन्. पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ. यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ. सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ. अब खबर फटाफट.
5: कालीकोटमा विषादी जोखिम न्यूनीकरण अभियान स्थानीय तह, कृषि र स्वास्थ्य क्षेत्रसँग समन्वय गर्दै, विषादी प्रयोग हुन नदिन समुदाय स्तरमा जनचेतना कार्यक्रम गरिँदै, तनहुँ ब्यास 1 को 4 कुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण गर्दै, पड्के पानी कुवा मर्मत र संरक्षणका लागि नगरपालिकाको 75,000 सहयोग सहित 60 परिवार गाउँलेको 5 दिन श्रमदान पनि. कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा अनुमति बिना घुम्ती व्यापार गर्न रोक, स्वीकृति नलिई मोटरसाइकल, टाँगा, रिक्सा र मिनी ट्रकमा व्यापार गरेको पाइए कार्यवाही गरिने. सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको मुन्धुम पार्क क्षेत्रमा 100 लाले गुराँसका बिरुवा रोपियो. डिभिजन वनले दिएका 500 लाले गुराँसका बिरुवा मध्ये बाँकी 400 बिरुवा चखेवा क्षेत्रमा चरणबद्ध रूपमा रोपिने. दलित समुदायसँग अन्तर्जातीय बिहे गरेका 25 म्याग्दीको मालिका गाउँपालिकाको सम्मान, 25 3,500 दरले नगद वितरण. जनकपुर धाम उपमहानगर पशु चौपाया छाडा छाड्नेलाई कार्यवाही गर्दै, 500 छाडा पशु चौपाया नियन्त्रणमा, छाडा छाड्ने धनीलाई 5,000 तिराउँदा 7,00,000 जरिवाना संकलन. र खोटाङको दिक्तेलमा मजुवागढी मूर्ति कार्यशालाको सन्दर्भ पारेर 10 कलाकार र 1 संचारकर्मीलाई नागिन आर्ट एकाडेमीको सम्मान, ललित कला डायमण्ड व्यक्ति घोषित गर्दै नवलपरासीका